0: FM. न्यूज के लिए हमें दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूँ। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमेरिका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराकची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेशनल एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondarbrothers.com पे आप लॉगिन हो जाइए। आज का रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम क्रिश्ता वैक्सीन कैम के हवाले से गुफ्तगू करेंगी। मिडा फर्नीचर पे आपको ले चलेंगे फ़ोन, मिडा साहब से आपको मुलाकात करवाएंगे। और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे। और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा। और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया। सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे। جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جیے، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے، تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزما ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم، بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو، روجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائر، دس از بائی مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ ابھی کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکس کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکس کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پہ بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: 6th from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
1: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
0: Log on to eventsmyteamof2.com.
2: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts 905-819-1001. 905-819-1001. License number 12374.
3: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
4: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबून से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
5: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम स्टूडियोज में رابطے کے نمبر 416-593-0003 पाकिस्तान लिए चलेंगे माजरा 2-3 मिनट लेट हो गए فرائیڈے تھوڑا سا بزی ہوتا ہے تو اس لیے بعض اوقات ہمیں ایڈز بھی چلانا پورے پڑتے ہیں اور کچھ گفتگو بھی رہتی ہے ملازمان صاحب اس وقت ہمارے ساتھ موجود ہیں خوش آمدید کہیں بلال صاحب السلام علیکم
6: جی وعلیکم السلام
5: بلال صاحب یوم مئی یک مزدوروں کا عالمی دن ہے پاکستان میں تو منایا گیا یہاں اس طرح سے نہیں منایا جاتا دنیا میں ویسے بہت سی جگہوں میں منایا جاتا ہے مزدور کو اجرت پاکستان میں سنائے بڑھا دی گئی ہے لیکن کیا حقوق کے حوالے سے بھی مزدور یا غریب طبقہ اپنی آواز بلند کر سکتا ہے
6: جی دیکھیں جو تھرڈ ورلڈ کنٹریز ہیں ان کے اندر جو بنیادی ایشوز ہیں وہ ہیں ہی غریب لوگوں کے اور جو مزدور طبقہ ہے اس کو جو ہے وہ سب سے ڈاؤن دا لین جو طبقہ ہے وہ تصور کیا جاتا ہے اور اسی لیے حکومت نے اس کو دیکھتے ہوئے جو مزدور کی اجرت ہے وہ کم سے کم 40,000 روپے جو ہے نا وہ رکھی ہے اور وہ ملتی ہے اور اچھی بات ہے کہ مطلب یہ کم سے کم جو ہے نا وہ ایک ہاؤس ہولڈ کے اندر اتنا ہونا چاہیے کہ وہ اپنی جو بیسک نیسیسٹیز ہیں جو کیا کہتے ہیں اپنا راشن وغیرہ ہے اس کو پورا کر سکے اور باقی ٹھیک ہے کہ حکومت کے بہت سارے پروگرامز جو ہیں وہ بھی ایسے لوگوں کو جو ہے نا وہ کیٹر کرتے ہیں اور حکومت کا جس طرح بینظیر انکم سپورٹ پروگرام ہے اور دوسرے غریبوں کے لیے پروگرام ہے بہت ساری جگہوں پہ حکومت ایسے لوگوں کی ہیلپ کرتی ہے لیکن بہرحال بنیادی حقوق کے حوالے سے جو ہے نا وہ اگر کہیں بھی ہمارے ہم دیکھتے ہیں کہ اس طرح کا کوئی معاملہ ہو جائے آپ کہیں جو ہے نا وہ سول لٹیگیشن کے اندر یا ایسے کسی معاملے کے اندر یا کسی طاقتور شخص کے ساتھ اگر آپ کا کہیں کوئی ایسا معاملہ ہو جائے تو وہاں پہ ہم نے دیکھا ہے کہ ایک طبقاتی ڈفرنس جو ہے نا وہ ہمیں نظر آتا ہے کہ غریب کو اس طریقے سے جو ہے نا وہ انصاف جو ہے نا وہ نہیں مل پاتا اور جو تکڑا اور طاقتور آدمی جو ہے وہ اپنے اثر و رسوخ کو اور وسائل کو استعمال کرتے ہوئے جو ہے نا وہ بچ نکلتا ہے تو یہ ڈسپیریٹی جو ہے اس کے اوپر بھی ساتھ ساتھ حکومت کو آپ نے اجرت تو اس کی کر دی ہے اچھی بات ہے لیکن معاشرے کے اندر جب تک آپ اس طبقے کو اپ لفٹ کرنے کے لیے اس کو اس غربت سے نکالنے کے لیے اور اسکل پروگرام اور دوسری چیزیں جو ہے نا وہ آپ نہیں جو ہے نا وہ لے کر آتے تب تک میں نے دیکھا یہاں پہ جو ہے نا اسکلڈ ورکرز جو ہیں ایک تو مزدور طبقہ ہے نا لیکن جن کے پاس اسکلز ہیں ماشاءاللہ وہ تو مطلب یہ کہ مہینے کا 2-3 لاکھ روپیہ جو ہے وہ کمانا ان کے لیے کوئی اتنی بڑی بات نہیں ہے
5: صحیح اچھا ایران جنگ کے خاتمے کے لیے نئی ترکیب سامنے آئی ہے ٹرمپ کا اختیار ایران سے اور جنگ کرنی ہے یا نہیں فیصلہ امریکی کانگریس کرے گی امریکی سیکرٹری نے ایران جنگ کو پہلے ہی ختم قرار دے دیا ہے تو کیا جنگ کا اختیار امریکی کانگریس کے پاس جانے سے امریکہ کو ایران سے نکلنے کا موقع مل جائے گا ویسے صدر ٹرمپ تو کہتے ہیں ایسی کوئی بات نہیں میرا اختیار ہے
6: جی دیکھیں بالکل وہ تو اپنا بہت کچھ جو ہے نا وہ مانتے ہیں لیکن بہرحال جو امریکی قانون ہے وہ تو یہی کہتا ہے کہ اب ان کو جو ہے 60 دن کے اندر اندر اجازت لینی ہوتی ہے چاہے جائے کہ وہ خود جو ہے نا وہ کوئی اور قانون پاس کرنے کی کوشش کریں لیکن ابھی جو ہے نا فی الحال کی سچویشن کے مطابق تو ان کو ایک راستہ جو ہے وے آؤٹ مل رہا ہے خود بھی بہت سارے ذرائع جو ہیں وہ اس بات کا دعویٰ کر رہے ہیں جس طرح ہم نے پہلے بھی ذکر کیا تھا کہ جتنی مذاکرات کی بات ہو رہی ہے جتنا جو ہے نا وہ ذکر ہو رہا ہے کہ جی آ جائیں بات کر لیں فون کر لیں ہم تیار ہیں بیک ڈور رابطے ہو رہے ہیں جو ہے نا وہ چینل کھلا ہوا ہے ابھی ایک دوبارہ جو ہے وہ تجویز بھی پاکستان کے ذریعے جو ہے وہ امریکہ کو بھجوائی گئی ہے تو بہت ساری جو ہے نا وہ لوگوں کا خیال ہے کہ امریکہ خود بھی جو ہے نا اس میں سے اب نکلنا چاہتا ہے और उन्होंने अपने लोगों को वहां पे भी जो है ना, जितने उनके सेनेटर्स हैं और आवाम के अंदर भी वहां पे जो बेचैनी पाई जाती है, वहां पे भी प्राइसेस बड़ी जो है ना वो ऊपर गई हैं, और भी ऊपर जाने की जाना वहां पे है, तो वहां पे आपको पता है कि वो तो हमारी तरह नहीं है, वहां पे तो जैसे ही जो है ना थोड़ी सी भी महंगाई होती है तो वो बिल्कुल जो है ना वो लोग सवाल पूछते हैं कि जी क्या जरूरत थी आपको जो है ना ऐसी जंग के अंदर अपना हिस्सा डालने की जिसमें आपका कोई लेना देना जो है ना उसके अंदर नहीं था। तो वो बाहर एक प्रेशर वो भी जो है ना वो अमरीकी आवाम का जो है वो डोनाल्ड ट्रंप के ऊपर है, जिस वजह से वो चाहते हैं कि किसी तरीके से इस जंग से जो है ना जल्द अज जल्द जो है ना वो निकले। तो बहरहाल एक रास्ता जो है उनको जरूर मिला जिसके तहत वो कह सकते हैं कि नहीं मैं तो जंग मजीद करना चाहता था लेकिन अब मुझे कांग्रेस ने जो है ना वो इजाजत नहीं दी, तो इसलिए जो है ना वो हम वायदा करने जा रहे हैं।
5: आप सुन रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम, हमारे स्टूडियोज में रابطे के नंबर 416-593-0003। पाकिस्तान से बिलाल जमान साहब सीनियर जर्नलिस्ट हैं, इस वक्त हमारे साथ मौजूद हैं, थोड़ी देर में आपकी लाइव कॉल देंगे। इमरान खान साहब की नाहक कैद को 1000 दिन मुकम्मल हो गए हैं। पीटीआई के जनरल सेक्रेटरी सलमान अकबर राजा ने लाहौर प्रेस क्लब के बाहर योम मजदूर रैली से आज खिताब भी किया है। सवाल उनकी तरफ से या हमारी तरफ से या लोगों की तरफ से कि क्या अगले इलेक्शन तक जेल ही अब इमरान खान साहब का मुकद्दर है, और क्या इस हवाले से कोई गैर तहरीरी माहिदा पहले ही पीटीआई की आदत कर तो नहीं चुकी? बिलाल साहब
6: ये देखें जो जाहिरी हालात है ना वो कुछ इसी तरह की पिक्चर पेंट करते हैं। ये मैं ये नहीं कह रहा कि खान साहब जो है वो कोई मतलब उनके इलम में ये बात है, लेकिन बाहर जो लोग हैं जिसमें बैरिस्टर गौहर हैं, सुहेल अफरीदी हैं, ये लोग आए तो बड़े एंथुजियाज्म के साथ थे। आपको याद होगा कि जब अली मीन गंडापुर को हटाया गया था
5: जी बिल्कुल सही,
6: तो लगता था कि अब तो बस मतलब ये कि देखें 2024 नवंबर की तारीख थी जब ये लास्ट जो एहतजाज था, एक बड़ा एहतजाज पीटीआई की तरफ से सामने आया था। उसके बाद तो कोई बड़े जलसे भी जो है वो पीटीआई की तरफ से सामने नहीं आए, केपीके के अंदर कहीं पे वो ऐसा कोई बड़ा क्राउड जो है वो नहीं इकट्ठा कर सके जिसको आप सेलिब्रेट कर सकें। फिर उन्होंने एक वो इमरान खान की रिहाई की फोर्स बनानी थी, उसका जो है ना मतलब क्या उसकी रजिस्ट्रेशन हुई, किसने करवाई, कितने बंदे उसके अंदर रजिस्टर हुए, तो जमा कहते ना जुबानी जमा खर्च जो है वो सिर्फ नजर आता है क्यादत की तरफ से। और अब पीटीआई की अपनी जो मतलब के जो आप कह लें कि कुछ लोग जो इमरान खान साहब के बड़े करीब थे वो अब जो है ना वो सवाल ये उठा रहे हैं कि आया जो क्यादत बाहर मौजूद है जिस तरह के सुहेल अफरीदी हैं और दूसरे लोग हैं, ये चाहते भी हैं कोई तहरीक जो है ना वो रन करना या नहीं जो है ना वो चाहते। अलीमा खान की तरफ से भी हमने जो है ना वो देखा है कि सिर्फ बयानात की हद तक, लोगों को कॉल करने की हद तक जो है वो मामला है, लेकिन कोई इतना सीरियस जो है ना वो देखें 1000 साल का मतलब 1000 दिन का मतलब है कि 3 साल से ऊपर जो है वो खान साहब को जो है ना वो हो गए हैं जेल जेल के अंदर, तो एक बड़ा जो है ना वो टाइम पीरियड है। 4 साल बाद तो वैसी हुकूमत जो है ना वो अपना टाइम पीरियड जो है ना वो पूरा
5: बिल्कुल
6: पूरा कर लेती है।
5: अच्छा
6: तो लगता है कि कोई इस तरह का फॉर्मूला जो है वो ऑलरेडी तय है कि इस इलेक्शन तक जो है ना वो खान साहब बाहर नहीं आएगा।
5: ठीक, अच्छा अभी सोहेल अफरीदी साहब की बात की आपने, वो कहते हैं सूबे को इसके हक की गैस ना मिली तो आवाम के साथ मिलकर एहतजाज करूंगा। उन्होंने मजीद कहा कि खैबर पख्तूनख्वा गैस पैदा करने वाला सूबा होने के बावजूद बदतरीन लोड शेडिंग का शिकार है। क्या सूरत है, ओवरऑल कैसी है, क्या ओवरऑल गैस की केपी में लोड शेडिंग बाकी जगहों से ज्यादा हो रही है?
6: जी देखिये जो इस वक्त गैस की लोड शेडिंग है वो तकरीबन हमने सर्दियों के महीनों में देखा था कि जब गैस की जरूरत ज्यादा होती है, गर्मियों के अंदर हुकूमत की पहली प्रायोरिटी जो है वो इंडस्ट्रीज होती है, और ये हुकूमत पहले ही वाजे कर देती है कि जब सर्दियां आती हैं क्योंकि सर्दियों के अंदर खपत भी ज्यादा होती है और हमारे यहाँ पे सर्दी भी दो महीने तो बहुत ज्यादा पड़ती है, तो उसमें हुकूमत की कोशिश होती है कि लोगों को कम से कम गीजर के लिए और इलेक्ट्रिक हीटर के लिए, मैं खुद मतलब कि जितनी देर भी हम लोग सर्दियों में कोई ऐसी तंगी नहीं थी, लेकिन गर्मियों के आते ही जैसे ही यूजेज कम हुआ है कि अब सिर्फ चूल्हे जलाने हैं आपने और तो कोई आपका और तो कोई मतलब यूज ही नहीं है, तो अब वो चूल्हे जलाने के लिए भी जो है सारा दिन जो है ना वो गैस अवेलेबल नहीं होती, तो वो आपको हैरत होती है कि कहाँ इतनी गैस जो है ना वो चलेगी। लेकिन बहरहाल हुकूमत जो है वो इंडस्ट्री को जो है ना वो प्रायोरिटी देती है, तो जो इंडस्ट्रियल एरियाज हैं उसके साथ जो घरेलू एरियाज जो है ना वो लगते हैं वहां पे सारा सारा दिन भी अवेलेबल है। उसके अलावा जो बाकी मार्केट के जो एरियाज हैं वहां पे जो क्या कहते हैं अपना हुकूमत की प्रायोरिटी होती है कि लोग सिलेंडर वगैरह जो है ना कमर्शियल सिलेंडर वगैरह यूज करें, तो वहां पे जो है ना वो लोड शेडिंग ज्यादा की जाती है, और नॉर्मल एरियाज के अंदर जो है ना वो नॉर्मल जो हुकूमत की एक रूटीन है सुबह 5 बजे से लेके 9 बजे तक, और फिर जो है ना वो 12 बजे से लेके 2 बजे तक, और फिर शाम 5 बजे से लेके 9 बजे तक, ये टाइमिंग है, इस टाइमिंग के अंदर जो है ना वो गैस अवेलेबल होती है।
5: अच्छा वफाकी वजीर तवने अवैस लगारी कहते हैं गुज़श्ता रोज हमें LNG गैस मौसूल हो चुकी है, बिजली की लोड शेडिंग का वो कहते हैं मुकम्मल खात्मा हो गया है। حکومت لوڈ مینجمنٹ کو عوامی ریلیف مینجمنٹ کا نام بھی دیا تھا, تو کیا اس بار حکومتیں عوام کو بجلی کے بلوں میں بھی ریلیف دیں گی لگتا ہے آپ کو؟
6: جی دیکھیں, پچھلے سال جب یہ نئی پی ٹی ایم کی حکومت آئی تھی تو مریم نواز نے بھی جو ہے وہ وزیر اعلیٰ بنتے ہی ایک اچھے ریلیف کا جو ہے نا وہ اعلان کیا تھا. اور ضرورت ہوتی ہے, جب گرمیوں کا مہینہ آتا ہے تو آپ کو پتا ہے کہ لوڈ جو ہے وہ بڑھ جاتا ہے, نہ چاہتے ہوئے بھی پنکھے لائٹیں اور یہ مطلب یہ کہ کولر وغیرہ یہ چیزیں جو ہے نا وہ چلتی ہیں. تو جو آپ کا جو کنزیومر ہوتا ہے, جو اپنے کوشش کرتا ہے کہ اس کا بل 100 یونٹ سے 200 یونٹ سے کم رہے, وہ بھی جو ہے نا وہ نہ چاہتے ہوئے اس کو جب جو ہے نا وہ کرنا پڑتا ہے, اسے باہر نکلنا پڑتا ہے, اور اس سے آپ کا جو بل ہے وہ ایکسپوننشلی جو ہے نا وہ آپ کا زیادہ آتا ہے. تو اب حکومت جو سولر کی نئی پالیسی لے کر آیا ہے وہ بھی بڑی عجیب ہے کہ ایک طرف جو ہے وہ سولر صارفین جو ہے وہ آپ کو 4000 میگا واٹ جو ہے وہ بجلی مفت اور سستی جو ہے نا وہ پیدا کر کے دے رہے ہیں, لیکن اس کا بھی سارا بوجھ جو ہے وہ اپنے صارفین کے اوپر جو ہے نا وہ ڈالا ہوا ہے کہ وہ جو آپ کو 4000 میگا واٹ مل رہا ہے وہ آپ 13 روپے یونٹ میں ان سے خرید رہے ہیں, اور آگے عوام کو وہی جو یونٹس ہیں وہ 40-40 روپے میں جو ہے نا وہ دے رہے ہیں. تو اگر کم سے کم جو ہے نا وہ آپ اتنی کمائی جو ہے وہ لوگ وہاں سے کر رہے ہیں تو اس کے ذریعے جو ہے وہ عوام کو کوئی نہ کوئی ریلیف جو ہے وہ ضرور ملنا
5: چاہیے. چلیں کالز کی طرف چلیں گے جناب. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. فرسٹ کالر ہے 6910, آپ آن ایئر سر. 6910
7: بڑھتے ہی چلے جا رہے ہیں, یہ تو بڑی ایک عجیب سی تجربہ کیا گیا ہے پوری دنیا میں, خالی پہلی دفعہ نہیں ہو رہا. ہم تو خیر اس سے ہوش سنبھالا ہے, یہ ہمیشہ ریپبلکن جب بھی بیٹھتے ہیں کوئی نہ کوئی نئی گیم چھیڑتے ہیں. تو اور اس کا سب سے زیادہ نقصان غریب ملکوں کو ہوتا بہت ہے, یہ کہ لگتا ہے یہ غربت کی جگہ غریب ختم کرنے کے چکر میں لگے رہتے ہیں. میں نے حالانکہ پوپ نے بھی بڑا اچھا اسٹیٹمنٹ دیا تھا.

0: 93FM. News के लिए मैं दावत दिया है टीम भट्टी रियल स्टेट. For all your real estate needs, call तलहा भट्टी 647-295-7861. 647-295-7861.
1: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूँ. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमेरिका के साथ मुज़ाकरात के लिए नई तजावीज़ का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुज़ के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुज़ से गुजरने वाले तजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराकची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर 2 में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
2: खास खास खबरें जुबैर दिन साहब के लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 4165930003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondarbrothers.com पे आप लॉगिन हो जाइए. आज का रेट है 203.90 रुपये. कॉल कर लीजिए 9053060000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैशी वैक्सीन कैम के हवाले से गुफ्तगू करेंगी. मिडा फर्नीचर पे आपके लिए चलेंगे फ़ोन. मिडा साहब से आपको मुलाकात करवाएंगे और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया. सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए. यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं. मगर आखरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है. इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे. جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جی، خواہ یہ جینا خود اپنی بڑائی میں ہوں یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو برذمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، آپ بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ سی ایم آر 101.3 ایف ایم پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں 7 سے 9 بجے ہمارے ٹی وی چینل پہ بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: Palavat 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Palavat 647-295-7861. Palavat 647-295-7861.
1: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
2: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
3: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब्ता कीजिए 416-855-9464। शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में चार लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
6: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
7: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कॉर्पोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
5: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
8: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते का नंबर है। मोर देन 2 decade का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान एकसात बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रबता कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं। हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब, अस्सलाम वालेकुम।
9: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
8: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
9: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلنکوینسیز ہیں مارٹگیج کی. مین ٹو سے کہ مارٹگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹ ہیں وہ اس میں سب سے زیادہ آگے ہیں.
8: okay.
9: کہ مارٹگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارٹگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے. اور اگر مارٹگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے کہ دیکھیں اگر میری مارٹگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں. اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی ہی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی تگا لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کریں. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ایسے پہ 2013-2014 تک ایسے ہوتا تھا کہ مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی. لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے. پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میری کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس

0: News के लिए दावत दिया है टीम भट्टी रियल स्टेट. फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861.
1: पेश खिदमत है आज की अहम खबरें. अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं. उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें. इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था. ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है. उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें. अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे. मुत्तहिदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता. उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए. ईरानी वजीर खारजा अब्बास अराग़ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है. सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगबंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ ख़त्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है. अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई. गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है. पाकिस्तान सुपर लीग के एलिमिनेटर 2 में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया. इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे.
2: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं. स्टूडियोज में रबते के नंबर 416-593-0003. गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये. डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं. पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं. अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं. घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए. gondalbrothers.com पे आप लॉगिन हो जाइए. आज के रेट है 203.90 रुपये. कॉल कर लीजिए 905-306-0000. आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं. अंजुम कुरैशी साहब एक्सल कैम के हवाले से गुफ्तगू करेंगी. मिदा फर्नीचर पे आपको ले चलेंगे फ़ोन. मिदा साहब से आपको मुलाकात करवाएंगे और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे. कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब. और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब को सुनने के लिए आपको हमारे साथ रहना है. अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ. प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से.
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम. सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा. और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इर्तिकाब किया. सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा. पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना. इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए. यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है. आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है. खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के. खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है. मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी. वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं. कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है. इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे. جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جی، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کام چاہتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزمہ ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003، 24 گھنٹے ہمارے نشانات ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائرز، از دا بائی مارکیٹ، اور بہت اچھے آپشن بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ بھی کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکسٹ کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکسٹ کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں 7 سے 9 بجے ہمارے ٹی وی چینل پہ بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔

0: चाहिए
1: तो तलावट्टी को कॉल मिलाए।
2: Howard 647-295-7861. Reconstruction projects, residential and commercial properties. Special packages for first-time home buyers. A member of dedicated real estate professional team. Tal Howard 647-295-7861.
1: तो तलावट्टी को कॉल मिलाएं।
2: Tal Howard 647-295-7861.
3: बहुत खुशबू आ रही है खाने में, ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो।
4: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके।
5: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद।
6: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550।
7: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे। अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी। दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन। अभी रब कीजिए 416-855-9464। शहबाज अकबर साहब के रابطے के नंबर 416-855-9464। ग्रीन स्टार इमिग्रेशन। कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577। जीटी भर में चार लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
8: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out. Bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
7: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ बहुत ही कन्वीनियंट लोकेशन 6887 डिक्सी रोड मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर। अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
9: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रابطے का नंबर है। मोर देन 2 डेकेड का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान एकसात बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रابطہ कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं। हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब, अस्सलाम वालेकुम।
0: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
9: ملک صاحب آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
0: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلنکوینسیز ہیں مارگیج کی. مین ٹو سے کہ مارگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برامپٹن کے جو ریزیڈینٹ ہیں وہ اس میں سب سے زیادہ آگے ہیں.
9: okay.
0: کہ مارگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے. اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے کہ دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی یہ $5,700 بن جانے ہیں. اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5,500 میں تقریباً اتنی ہی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی جگہ لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کریں. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ایسے پہ 2013-2014 تک ایسے ہوتا تھا کہ مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی. لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے. پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میری کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی ہم گارنٹی کرتے ہیں. ارشد بھائی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جی دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلز پہ اس ٹائم کام کر رہی ہے. تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
9: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے بھی بات کرتے ہیں. تھینک یو, بہت
0: تھینک یو سو مچ.
9: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں, بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں اسلام آباد یونائٹیڈ کو جو تین دفعہ ٹورنامنٹ جیت چکے ہیں دو رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, چار اوورز میں 37 رنز دیے, دو کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں اس حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: इसके अलावा बेशुमार इंटरटेनमेंट होगी यहाँ पे। स्टॉल बुकिंग और स्पॉन्सरशिप के लिए कॉल करें शम्स रहमान 416-710-6777 416-710-6777। फ्री एंट्री एंड फ्री पार्किंग। अच्छा जनाब, 24 घंटे हमारे निशात बड़े पाकिस्तान .fm पे सुन सकते हैं। हमारा टेलीविजन चैनल है टोरंटो 360 TV। रियल स्टेट के वाले से कोई सर्विस चाहिए टीम भट्टी से रब्ता कीजिए, कॉल ताला भट्टी 6472957861 6472957861। ले चलेंगे आपको न्यूज़ की तरफ, जो पेश करें जनाब जुबैरुद्दीन साहब।
1: Listening to CMR FM 101.3।
2: न्यूज के लिए हमें तावन दिया है अंजुम कुरैशी साहबा ने।
3: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
2: न्यूज के लिए तावन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन, 3 खूबसूरत हाल, 1200 तक अफराद की गुंजाइश, एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500। इट्स 4374252500। आइकॉन इवेंट स्पेस। न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान से बातचीत हो रही है मगर आगे नहीं बढ़ रही। उनका कहना था कि मैं ईरान की नई तजवीज से मुतमईन नहीं हूं। सदर ट्रंप का कहना था कि ईरान ने कुछ कदम आगे बढ़ाए हैं, लेकिन मुझे यकीन नहीं है कि वो किसी मुआहदे तक पहुंच पाएंगे। उन्होंने कहा कि अमरीका ईरान के साथ जारी जंग से मकासिद के हुसूल तक बाहर नहीं निकलेगा, क्योंकि अगर अमरीका इस वक्त तनाजे से निकल गया तो मसला चंद साल के बाद दोबारा पैदा हो सकता है। डोनाल्ड ट्रंप का कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज़ अमरीका के साथ मुज़ाकरात से मुतालिक ताज़ा तरीन तजवीज़ पाकिस्तान को भेजी थी। ईरानी वज़ारत ख़ारजे के तर्जुमान इस्माइल बकाई ने कहा था कि ईरान और अमरीका के दरमियान बातचीत में पाकिस्तान बाकायदा सालिस का किरदार अदा कर रहा है। उन्होंने कहा कि इस मामले में बहुत से ममालिक मदद के लिए तैयार हैं, ताहम मुज़ाकरात में पाकिस्तान ही बाज़ाब्ता सालिस है। उधर ईरान की पार्लियामेंट के नायब स्पीकर अली नगजाद ने कहा है कि आबनाए हुरमुस पर कंट्रोल ईरान का फितरी हक है और हम अपने इस मौकिफ पर पूरी मजबूती से कायम हैं। उनका कहना था कि आबनाए हुरमुस कोई बैनुल अक्वामी आबी गुजरगाह नहीं है और आबनाए हुरमुस अपनी पिछली हालत में वापस नहीं आएगी। उधर अमरीकी महकमे खजाना ने खबरदार किया है कि आबनाए हुरमुस अबूर करने के लिए ईरान को टोल फीस अदा करने वाली शिपिंग कंपनी पर सख्त पाबंदियाँ आयद की जाएंगी। दूसरी जानिब अमरीकी वजारत खजाने ने आज ही 6 ईरानी शहरियों, 21 कंपनियों और एक बहरी जहाज को ब्लैक लिस्ट में शामिल किया है। जिन अफराद, कंपनियों और तजारती जहाज पर पाबंदी आयद की गई है, वो ईरान के हसास प्रोग्रामों, बिलखसूस तवानाई और मुमकिन तौर पर जौहरी या अस्करी सरगर्मियों से मुंसलिक हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने कांग्रेस को बताया है कि जंगबंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ खत्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाजत दरकार नहीं है। उन्होंने कांग्रेस की क्यादत को लिखे गए एक खत में कहा है कि 28 फरवरी 2026 को शुरू होने वाली लड़ाई अब खत्म हो चुकी है। उधर गुज़श्ता रोज अमरीकी सेनेट ने ईरान में अमरीकी फौजी कार्रवाइयां खत्म करने के लिए पेश की गई करारदाद मुस्तरद कर दी। सेनेटर एडम शिफ की जानिब से पेश किए गए वॉर पावर्स बिल को 47 वोट मिले, जबकि इसकी मुखालिफत में 50 वोट पड़े। ये छठी मर्तबा है कि सेनेट ने इस तर्ज के बिल को मुस्तरद किया है। इससे पहले एक इंटरव्यू में अमरीकी सदर का कहना था कि हम ईरान में जंग जीत चुके हैं, ताहम उनका कहना था कि वो इस जंग को मजीद बड़े मार्जिन से जीतना चाहते हैं। सदर ट्रंप का कहना था कि हमने सब कुछ तबाह कर दिया है, अगर हम अभी निकल जाएं تو اگر وہ کر پائے تو بھی انہیں تعمیر نو میں 20 سال لگیں گے۔ واضح رہے کہ خفیہ معلومات سے آگاہ متعدد امریکی حکام نے گزشتہ ہفتے بتایا تھا کہ ایران کے پاس اب بھی وائٹ ہاؤس اور پینٹاگون کی جانب سے عوامی طور پر تسلیم کردہ فوجی صلاحیتوں سے کہیں زیادہ صلاحیتیں موجود ہیں۔ ادھر متحدہ عرب امارات کے صدر کے مشیر انور قرقاش کا کہنا ہے کہ بین الاقوامی قانون کی دفعات آبنائے ہرمز سے آزادانہ بحری آمد و رفت کی بنیادی ضمانت ہیں۔ ایک بیان میں انہوں نے کہا کہ ایران کے کسی بھی یک طرفہ سمجھوتے یا انتظامات پر بھروسہ یا انحصار نہیں کیا جا سکتا۔ ان کا کہنا تھا کہ ایران نے اپنے تمام ہمسایہ ممالک کے خلاف جارحیت کی ہے۔ دوسری جانب اقوام متحدہ میں ایران کے مستقل مندوب امیر سعید اراوانی کا کہنا ہے کہ خلیجی ممالک نے اپنی سرزمین پر قائم فوجی اڈے ایران کے خلاف جارحیت کے لیے فراہم کر کے اس میں حصہ لیا اور ان اڈوں سے ایران پر میزائل اور فضائی حملے کیے گئے۔ ان کا کہنا تھا کہ ایران نے اقوام متحدہ کے چارٹر میں دیے گئے اپنے جائز حق دفاع کو جارحیت کے جواب میں استعمال کیا اور ایران نے اس تنازع یا جنگ کا آغاز نہیں کیا۔ ان کا کہنا تھا کہ جو ممالک ایران کے خلاف جارحیت میں شریک ہوئے وہ ذمہ دار ہیں اور انہیں جواب دہ ٹھہرایا جانا چاہیے۔ ایرانی وزیر خارجہ عباس عراقچی نے کہا ہے کہ امریکی محکمہ دفاع پینٹاگون جنگی اخراجات کے حوالے سے لاگت کو کم ظاہر کر رہا ہے۔ اس کی اصل لاگت امریکہ کے لیے اب تک تقریباً $100 ارب تک پہنچ چکی ہے۔ دنیا میں کھاد تیار کرنے والی سب سے بڑی کمپنیوں میں سے ایک کے سربراہ کا کہنا ہے کہ ایران میں جنگ کے باعث کھاد اور اس کے اہم اجزاء کی ترسیل میں رکاوٹ پیدا ہو رہی ہے، جس کے نتیجے میں عالمی سطح پر ہر ہفتے تقریباً 10 ارب افراد کے لیے ایک وقت کی خوراک جتنی غذائی قلت پیدا ہو سکتی ہے۔ وزیر خارجہ اسحاق ڈار نے بتایا ہے کہ غزہ کے محصورین کے لیے گلوبل سمود فلوٹیلا کے ذریعے انسانی امداد لے جانے والے کارکنوں سمیت غیر قانونی طور پر حراست میں لیے گئے سابق سینیٹر مشتاق احمد کو اسرائیلی فوج نے آزاد کر دیا ہے۔ اسحاق ڈار نے اپنے بیان میں کہا کہ فلوٹیلا کے کارکنوں کو غیر قانونی طور پر حراست میں لینے اور غزہ کے محصور شہریوں کے لیے بھیجے گئے امداد کو روکنے کی بھرپور مذمت کرتا ہوں۔ واضح ہے کہ اسرائیلی فورسز نے گلوبل سمود فلوٹیلا کو غزہ سے 965 کلومیٹر دور غیر قانونی طور پر قبضے میں لے لیا تھا اور 175 کارکنان کو گرفتار کر لیا گیا تھا۔ پاکستان سپر لیگ کے ایلیمینیٹر 2 میں ایک سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین نے اسلام آباد یونائیٹڈ کو 2 رن سے ہرا کر فائنل کے لیے کوالیفائی کر لیا۔ پشاور زلمی اور حیدرآباد کنگز مین کے درمیان اتوار کو فائنل کھیلا جائے گا۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
0: خبریں اس بار نیوز آپ کے لیے پیش کر رہے تھے اسٹوڈیوز میں رابطے کے نمبر 4165930003۔ ایران کے سرکاری میڈیا ارنا کا کہنا ہے کہ ایران کی جانب سے تجویز جمعرات کو بھیجی گئی ہے، مذاکرات کے لیے اپنی تجویز پاکستان کے سالسوں کے ذریعے بھیجی گئی ہے۔ اس سے پہلے بھیجی جانے والی ایران کی تجاویز میں جنگ کا خاتمہ اور دوبارہ حملہ نہ کرنے کی ضمانت مانگی گئی تھی۔ سمندری ناکہ بندی ختم کرنے کی صورت میں آبنائے ہرمز کھولنے پر آمادگی اور اس کے بعد نیوکلیئر ایشو پر بات کرنا بھی تجاویز کا حصہ تھا۔ امریکی صدر نے اس وقت یہ تجاویز مسترد کر دی تھی۔ خبر ایجنسی کہنا ہے کہ ایران کی جانب سے پاکستان کو تجویز پیش کرنے سے متعلق وائٹ ہاؤس سے سوال کیا گیا، جس پر وائٹ ہاؤس نے جواب دیا کہ ہم نجی سفارتی بات چیت کی تفصیل نہیں بتاتے، مذاکرات جاری ہیں۔ دوسری جانب ترجمان ایرانی وزارت خارجہ اسماعیل بکائی نے کہا کہ ایران اور امریکہ کے درمیان مذاکرات میں پاکستان ہی سالس کا کردار ادا کر رہا ہے، اس معاملے میں کئی ممالک مدد کے لیے تیار ہیں، تاہم مذاکرات میں باضابطہ سالس کی حیثیت پاکستان کو حاصل ہے۔ اسماعیل بکائی کے مطابق اگر مذاکرات کے انعقاد کا فیصلہ کیا گیا تو اس سوال سے باضابطہ طور پر آگاہ کیا جائے گا۔ ترجمان ایرانی وزارت خارجہ اسماعیل بکائی نے کہا کہ امریکہ کی جانب سے ایرانی جہاز پر قبضے کو سمندری قزاقی سمجھتے ہیں، معاملہ پاکستانی سالس کے ذریعے اٹھا رہے ہیں تاکہ زیر حراست ایرانی شہریوں کی رہائی کو ممکن بنایا جا سکے۔ ان کا کہنا تھا کہ ایران اور روس کے درمیان اسٹریٹجک پارٹنرشپ معاہدے کے تحت سیاسی، سیکیورٹی اور معاشی شعبوں میں وسیع تعاون ہے۔ اسماعیل بکائی نے امریکی محکمہ خارجہ کا بیان شیئر کرتے ہوئے امریکی حملے کو دفاعی اقدام قرار دینے کے دعوے کو مسترد کیا اور کہا کہ امریکی حملہ اپنا دفاع نہیں بلکہ ایران کے خلاف کھولی جارحیت ہے، لیکن بہرحال دونوں کے درمیان بیک ڈور چینل جو ہیں اس طریقے سے ڈپلومیسی جاری ہے اور ہوپ فلی کچھ اس کے اچھے نتائج نکلیں گے۔ آج سلمان اکرم راجہ صاحب نے لاہور پریس کانفرنس کے باہر یوم مزدور ریلی سے خطاب کرتے ہوئے کہا کہ آج عمران خان کی ناحق قید کو 1000 دن مکمل ہو گئے ہیں، اور کیا انہوں نے سوال کیا کہ اگلے الیکشن تک جیل ہی میں اب خان صاحب جیل میں رہنا ہی ان کا مقدر ہے۔ اچھا، اس میں جو 2-3 صورتحال ایسی ہے، لگتا ہے ایسے کہ کوئی پریپریشن ان کے وکیلوں کی بھی نہیں ہے اور جس قسم کی صورتحال ہے تو بہت سے لوگوں کا خیال ہے کہ کہیں خود بھی تو بہت سے جو اوپر کے لوگ ہیں ملے تو نہیں ہوئے ہیں, کیونکہ عجیب سی جو ہے وہ منتشر قسم کی تحریک, منتشر قسم کا معاملہ رہتا ہے. اگر متحد ہو کے تمام لوگ مل کے اگر کوئی تحریک چلائیں کچھ کریں تبھی ہے, ادروائز تو پھر یہ صرف پریس کانفرنس تک کی بات لگتا ہے محدود ہو کے رہ گئی ہے. 416-593-0003 ریڈی پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم کو شربے ایک پروگرام میں واپس آتے ہیں. اسٹے ٹیون.
5: السلام علیکم, یو آر لسننگ ٹو ریڈیو پاکستان ٹورانٹو.
6: صرف مارٹگیجز, دیٹس راجیو تلوار دا مارٹگیج سپر اسٹار. مارٹگیج ریزیڈنشل لو یا کمرشل, فور کسٹمائزڈ مارٹگیج سولوشنز چوز راجیو تلوار. مشکل سے مشکل مارٹگیج ہو, لاسٹ منٹ ڈیل ہو یا پھر کریڈٹ ایشوز ہو, راجیو تلوار کا وسیع علم اور تجربہ آپ کا کام آسان کر دے گا. تو یاد رکھیے, مارٹگیج ان سے مت لیجیے جو مارٹگیج بھی کرتے ہیں, بلکہ مارٹگیج صرف ان سے لیجیے جو مارٹگیج ہی کرتے ہیں. کال راجیو تلوار آف لیڈنگ ایج مارٹگیج ایکسپرٹس 905-819-1001
7: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
8: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?

0: न्यूज के लिए हमें दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराकची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ खत्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर टू में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैर दीन साहब के लिए पेश किया करते हैं। स्टूडियोज में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेशनल एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondarbrothers.com पे आप लॉगिन हो जाइए। आज के रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज किया करते हैं। अंजुम क्रिश्ता वैक्सीन कैम के हवाले से गुफ्तगू करेंगी। मिडा फर्नीचर पे आपको ले चलेंगे, फोन मिडा साहब से आपको मुलाकात करवाएंगे और डेट कंसलेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सब कुछ सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा, और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का इतकाब किया। सही मुस्लिम में रिवायत है, हज़रत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक ज़र्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज़्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है, बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र और शिर्क की सतह पर जीना गैर हकीकी सतह पर जीना है, इसीलिए जो लोग कब्र और शिर्क की सतह पर ज़िंदगी गुजारेंगे वो आखिरत की अबदी दुनिया में बसने के लिए सरासर नाअहल ठहरेंगे। جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جیے، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لاعلمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے، تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزما ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم، بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو، روجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائر، دس از بائر مارکیٹ، اور بہت اچھے آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ ابھی کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکس کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکس کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ سی ایم آر 101.3 ایف ایم پہ سنتے ہیں۔ ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں، جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: रेडियो पाकिस्तान टोरंटो सी एम आर 101.3 एफएम स्टूडियोज में रابطے کے نمبر 4165930003 استاد نصف علی خان کی خوبصورت آواز اور وقت ہو چلا آپ کو لے چلنے کا کینیڈین انگلش ہیڈ لائنز کی طرف جو آپ کے لیے پیش کرتی ہیں وانی
1: نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861 647-295-7861
2: Good evening. You're listening to Radio Pakistan Toronto. This is Meevani with local updates. Service on parts of Line 6, Finch West, has been stopped due to a collision between LRT and a vehicle. The TTC says there is currently no service between North Finch Oakdale and Finch West due to the crash just after 4 p.m. Members of the public are being advised about an increase in military traffic next week as personnels from Canadian Army travel through southern and eastern Ontario for filming a documentary. Prime Minister Mark Carney is rejecting the notion that Canada might use energy or critical minerals as leverage in upcoming trade talks with the US. The province's Special Investigations Unit has been called in after a stabbing investigation in St. James Town turned fatal Friday when a 52-year-old man attempting to flee the scene fell from a balcony and died. Health Canada has approved the second generic version of brand name Ozempic, this one manufactured by Canadian Complex Autopex. Police in New York Region and Toronto have received judicial authorization to release the photos of a youth suspected in two separate synagogues shooting in the GTA last month. Registrations opened for candidates in October's municipal election. Fort McMurray marked 10 years since destructive wildfire. Hamilton police are investigating a deadly shootout that took place inside a city housing building and believe shooter may have been injured. A young person is facing charges in connection with an investigation in a small community outside of Kingston, Ontario. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
3: Pride of Mississauga Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 और Dundas के intersection Mississauga में barbecue का असली मजा Barbecue Tonight पर चरगा लाहौरी fish, चपली कबाब, कड़ाही गोश्त, chicken tikka masala, chicken biryani, सीख कबाब, रेशमी कबाब, chicken boti, chicken tikka, बिहारी कबाब, lamb chops, अफगानी tikka, नेहारी और बहुत कुछ खूबसूरत कुशादा patio Barbecue Tonight Restaurant 905-268-0088 It's 905-268-0088 Highway 10 और डंडास के इंटरसेक्शन में से सागा
1: तैयार हो जाएं इस बकरीद पर सबसे बड़े मेले के लिए इनाम घर ईद शॉपिंग फेस्टिवल 23, 24, 25 और 26 मई को दोपहर 12 से रात 12 बजे तक ईद मेलों के लिए मशहूर कैपिटल बैंक्वेट हॉल मिसिसागा में शॉपिंग खाने फैमिली एंटरटेनमेंट और रोजाना स्पॉन्सर्स की जानिब से गोल्ड आइटम्स गिव अवे रोजाना हजारों लोगों की आमद मुतवक्के वेंडर्स के लिए सुनहरी मौका फर्स्ट कम फर्स्ट सर्व बेसिस पे अर्ली बर्ड प्राइसिंग का फायदा उठाइए फ्री एंट्री फ्री पार्किंग Vendors or sponsors, abhi call kare 416-710-6777. It's 416-710-6777.
0: याद रखें अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है जैसे कि प्रॉपर्टी डिवीजन स्पाउसल सपोर्ट चाइल्ड कस्टडी एंड एक्सेस या आपका कोई सिविल लिटिगेशन का मामला है कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773 कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773
4: मेटा फर्नीचर होलसेल गैलरी अगर आप ब्रांड न्यू पायदार और लेटेस्ट डिजाइन के फर्नीचर की तलाश में हैं तो मेटा फर्नीचर आपकी तमाम जरूरियात को पूरा करता है बेहतरीन क्वालिटी और प्राइस की गारंटी मिसिसागा ब्रामटन स्कारब्रो और कैम्ब्रिज की चारों लोकेशंस पर ब्रांडेड ट्रेडिशनल और हाई एंड फर्नीचर की बेहतरीन वैरायटी फ्लोर मॉडल्स पर स्पेशल डिस्काउंट दूसरे स्टोर से 10-30% तक डिस्काउंट मॉडल नंबर की गारंटी के साथ चारों लोकेशंस के लिए एक ही नंबर 416-901-2810 इट्स 416-901-2810 यो लॉगिन हो metafurniture.com हर हफ्ते स्पेशल डील्स का फायदा उठाइए मेटा फर्नीचर हर तरह का फर्नीचर होलसेल प्राइस पर
5: جی ہاں میٹھا فرنیچر ہول سیل گیلری مڈ ٹو ہائی فرنیچر کی بہت بڑی ویرائٹی آپ کو ملتی ہے اور بیسٹ ڈیلز آپ کو ملتی ہیں, ایوری ویک اسپیشل ڈیل ملتی ہیں اور 10-30% فار شور ڈسکاؤنٹ بھی ملتا ہے اگر آپ کمپیئر کرتے ہیں باقی کسی بھی اسٹور سے, برانڈ نیم اسٹور سے, کیونکہ ڈائریکٹ امپورٹ کرتے ہیں, کنٹینرس کے کنٹینرس ریگولرلی آتے ہیں, اس لیے آپ کو یہ مارجن دے سکتے ہیں. مساگا میں لوکیشن ان کی 3050 ویگا بولے وار 295 کوئن اسٹریٹ ایسٹ برامپٹن 1319 کینیڈی روڈ اسکارورتھ 35 بش روڈ کیمبرج, اور بہت جلد پانچویں لوکیشن بھی ان کی اوپن ہونے والی ہے. چاروں لوکیشن کے لیے کے نمبر ہے 416-901-2810, میٹھا فرنیچر .com ان کی ویب سائٹ ہے. پون میرا صاحب اس وقت ہمارے ساتھ موجود ہیں, خوش آمدید کہیں گے میرا صاحب, ویلکم یو ان ویری پاکستان ٹورانٹو.
6: تھینک یو وٹی صاحب, اور ریڈیو پاکستان ٹورانٹو سننے والے سبھی بہن بھائیوں کو میری گڈ ایوننگ, نمسکار, آداب, ست سری اکال. بالکل میڈا فرنیچر آپ کی دعاؤں سے چار لوکیشن سیوا کر رہے ہیں, پانچویں کا اگلے ہفتے آپ کو ایڈریس بتا دیں گے. اور رہی بات آپ کا, یہ سب کچھ سمبھو ہوا آپ کے پیار کی ساتھ, آپ کا ساتھ ملا, پیار ملا, بڑوں کا آشیرواد, چھوٹوں کا سنیہ ملا, اور سب سے زیادہ آپ نے پیار بھی دیا, اپنا ویلیوبل بزنس بھی دیا, جس سے ہماری ہمت آئی, ایک سے دو, دو سے تین, تین سے چار, چار سے پانچ, اور پھر کنٹینر بائنگ. آپ کو فرنیچر ہم سستا دیتے ہیں, برانڈ نیم فرنیچر سستا دیتے ہیں, اور کمپیئر کرانے کے بعد جیسے بھٹی صاحب آپ بھی بتاتے ہیں کہ ہماری پرائز جو لاسٹ پرائز مل رہی ہوتی ہے, ہاں بولنے دیکھنے میں ہو سکتا ہے ہماری ویب سائٹ پہ بھی بچے لکھتے ہوں گے اپ ٹو 60 اپ ٹو 80, یہ تو ویسٹرن کنٹریز کا ایک اصول ہے کہ ایسے لکھتے ہیں, لیکن جتنی بھی آپ کو لاسٹ پرائز مل رہی ہوتی ہے ہماری اس سے 10% کیوں کم ہے کہ ہمیں ولیوم ڈسکاؤنٹ ملتا ہے, اور جیسے ہی پانچویں کا ولیوم شروع ہو جائے گا تو 12% کو ہم کسی پرائز کو بیٹ کیا کریں گے کیونکہ ہمارا ڈسکاؤنٹ بڑھ جائے گا. اور جو کنٹینر میں لاتے ہیں, کیونکہ لوکل چاہے ایشلے فرنیچر اگر یو ایس سے لاتے ہیں تو وہ اپنا مارجن لیتے ہیں کیونکہ انہیں ویئر ہاؤس میں یہاں پہ وہ اسٹاک کرنا پڑتا ہے, اور جب ویتنام انہیں کی فیکٹری سے سیدھا ہمارے پاس آتا ہے تو ایک تو فرق یہ ہے کہ یو ایس اے میں ٹیرف لگا ہوا ہے, ہمارے کینیڈا گورنمنٹ کے جو رول ہیں ان کو ٹیرف نہیں لگا ہوا, مطلب بہت سارے اندر کی چیزیں ہوتی ہیں جس سے 20-30% اور بچت ہوتی ہے. تو وہ پھر جو بچت ہوتی ہے, ہم تو دو پیسے کما کے ریزنیبل دے رہے تھے, آپ کی وجہ سے تو ہوئی, میرا تجھ کو سونپ دوں واپس کر دیتے ہیں آپ کو, اور ویکینڈ آتا ہے, تین چار آئٹم کاسٹ پہ لگاتے ہیں تاکہ بزنس, مطلب کہتے ہیں اسے لوزر وینر کئی بار کہہ دیتے ہیں کہ آپ کو اپنا اسٹور دکھانا چاہتے ہیں, اور کسی بہن بھائی کو اگر وہ چاہیے, جیسے بھی کینیڈین میڈ ایکسپشنل آپ کو دینے جا رہا ہوں صرف 1099 کا, ویسے ہمارے اسٹور پہ ہم 6099 مانگ لیتے ہیں, کبھی تھوڑا مان بھی کر لیتے ہیں, $50 ڈسکاؤنٹ بھی کر لیتے ہیں, لیکن ہم کاسٹ پہ آپ کو دے رہے ہیں 1099. یہ دیکھو یہ ہے ہنستی, آپ کو اپنی کاسٹ بتا رہے ہیں, یہ بھی بتا رہے ہیں کہ 1300-1400 کا بیچتے بھی ہیں وہ, تو مطلب یہ ایک ڈیل ہوگی. ایک بیڈ روم سیٹ آپ کو دے رہے ہیں اسٹوریج والا, اور بیڈ, ڈریسر, مرر اور نائٹ ٹیبل ہم 999 کا بیچتے ہیں, آپ کو 799 کا دیں گے. لیکر والا جو بیڈ ہے آپ, ہمارے پاس تین ماڈل ہیں 1699 کے, آپ کو چوائس بھی دے رہے ہیں, ماڈل بھی ہو گیا, الگ الگ ماڈل ہو گیا, الگ الگ کلر بھی ہو گیا, آپ کو چوائس ہوگی. کینیڈین میڈ صوفہ آپ کو ہمارے پاس 399 سے لے کے جتنی مرضی رینج تک, لیکن جو ہم جانے جاتے ہیں جینوئن لیدر کے لیے, بڑے صوفوں کے لیے, کسٹم میڈ بنانے کے لیے, یا جو آپ ایشلے کے فرنیچر کے فیدر سیٹنگ والے یا جیسے اور برانڈز ہیں ان کے لیے آپ آئیں, جو بھی آپ لینا چاہتے ہیں, کیونکہ بھٹی صاحب ہر ایک انسان کی اپنی ایک ضرورت ہے, جگہ ہو سکتا ہے, کوئی بہن بھائی اپارٹمنٹ میں رہتا ہو, کوئی بہت بڑے مینشن میں رہتا ہے, کوئی ابھی نیا آیا ہے, ہر کسی کی ایک ضرورت ہے.
5: بالکل,
6: تو آپ کی ضرورت کا خیال رکھتے ہوئے ہم نے ہر پرکار کی رینج رکھی ہوئی, تو یہ نہ مانا جائے کہ ہم 399 والا بیچتے ہیں. تو بہت سارے کسٹمر آپ کے بھٹی صاحب ریفرنس سے مائیکل امینی لینے آتے ہیں, مائیکل امینی کا ایک صوفہ 3000 سے, ایک صوفہ 3000 سے شروع ہوتا ہے, لیکن وہ بڑے سٹوروں میں وہ ملتا ہے 4500 کا, ہم دیتے ہیں 3000 کا, تو مطلب ہم جانے جاتے ہیں ان کے لیے. تو کئی بار میں خود کنفیوز ہوں کہ کس کو ایڈ کریں, کہ مائیکل مینی کو بتائیں آپ کو 1500 بچت ہو رہی ہے, جیسے لیس ورتھ کا وہ ایشلے کا پاور ریکلائنر ہے ہمارا آلویز اوور سولڈ رہتا ہے, وہ ملتا ہے 2299 کا, ہم پہنچتے ہیں 1499 کا, پاور لیدر کا, مطلب ایک صوفہ ہے. تو میں نٹ شیل میں یہ کہوں گا کہ جو آپ ڈھونڈ رہے ہیں ایک بار, یا فون دوارا بھی ہمارے کسی اسٹور پہ کال کر لیں, بات چیت کر لیں, اگر آپ مبارک قدم آپ کے لے آئیں گے تو ہم آپ کے احسان مند ہوں گے, تو آپ کو ہمارا اسٹور ہمارے سے ملنے کا موقع, ہمیں آپ سے ملنے کا موقع ملے گا, رشتہ بنے گا, اور مڈا فرنیچر آپ کے حاضر رہے آپ کی سیوا میں. تو آئیں مڈا فرنیچر, مڈا فرنیچر 416-901-2810, 416-901-2810. تھینک یو ویری مچ,
5: بہت شکریہ میرے صاحب, نیکسٹ آپ سے بات کرتے ہیں, تھینک یو, بہت شکریہ. नंबर नोट कर लीजिए 416-901-2810 416-901-2810 mitafurniture.com इनकी वेबसाइट है। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम ब्रैम्पटन में सबसे ज़्यादा मॉर्गेज डेलिक्वेंसी हो रही, यानी सबसे ज़्यादा मॉर्गेजेस लोग पीछे जा रहे हैं, उसके तीन तीन महीने पीछे हैं और कह रहे हैं कि 20 घर लगते हैं तो एक जो है वो पावर सेल पे। तो थोड़ी देर में इस हवाले से मैं बात भी करूँगा। उधर अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा कि ईरान से बातचीत हो रही है मगर आगे नहीं बढ़ रही, ईरान की नई तजावीज से मुतमईन नहीं है, नहीं चाहते कि ईरान के पास एटमी हथियार हों। साफियों से गुफ्तगू करते हुए उन्होंने कहा कि एक बार फिर उन्होंने कहा कि पाकिस्तान के फील्ड मार्शल आसिम मुनीर वज़ीर आज़म शहबाज शरीफ की वो बहुत इज्जत करते हैं। व्हाइट हाउस में मीडिया से गुफ्तगू करते हुए उनका कहना था कि ईरान हमसे डील करना चाहता है, ईरान की क्यादत तकसीम हो चुकी है, मैं नहीं चाहता कि ईरान के पास एटमी हथियार हों, ईरान के पास एटमी हथियार होते तो दुनिया को आज ज़्यादा खतरा होता, ईरान की क्यादत में कोई कुछ कहता है और कोई कुछ, ईरान की मौजूदा क्यादत उलझन का शिकार है, नेवी और फिजाई सब कुछ तबाह हो चुका है, ईरानियों को यह भी आइडिया नहीं है कि उनकी क्यादत किसके पास है। और दूसरी तरफ ईरानी वजीर खारजा का कहना है कि अमरीका को धमकी आमेज लहजा और तौसी पसंदाना रवैया बदलना होगा। 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम लीजाज कॉस्मेटिक्स वेयर हाउस सेल। जनाब आज कल परसों और तरसों मंडे यानी चार दिन जो है आपको जाना है 135 कॉमर्स वैली ड्राइव ईस्ट मार्कम में। इस वीकेंड पे मदर्स डे की बहुत ही स्पेशल आपको गिफ्ट्स वहाँ से मिल जाएंगे। इसके अलावा कॉस्मेटिक्स एंड स्किन केयर ट्रीटमेंट के प्रोडक्ट्स हैं, प्रोफेशनल हेयर केयर प्रोडक्ट्स हैं, हेल्थ एंड ब्यूटी प्रोडक्ट्स हैं और परफ्यूम ब्रांड नेम परफ्यूम्स की बहुत बड़ी वैरायटी आपको हर ब्रांड नेम आपको वहाँ मिलेगा। इसके अलावा फाइन चॉकलेट्स और डिज़ाइनर सनग्लासेस भी मिलेंगी। लीजा कॉस्मेटिक्स.com पे जाके आप मज़ीद डिटेल ले लीजिए। और अगर हम बात करें टाइमिंग्स की तो सैटरडे 9 से 6 बजे और संडे 10 से लेकर 6 बजे तक आपके लिए ओपन है लीजा कॉस्मेटिक्स वेयर हाउस सेल। इसके अलावा जो चीज़ आपको बतानी है वो है जनाब विंडोज़ के हवाले से। अगर आपके विंडोज़ और डोर्स पुराने हो गए हैं तो आप कॉल कर लीजिए राइट विंडो फोर्स के सुभानु जी को 416-206-3200। ये मेन इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं और इनसे आपके बिजली का बिल अप टू 30% तक जो है वो कम हो सकता है। स्पेशल ऑफर इनकी, आप विंडोज और डोर्स अभी इंस्टॉल करवा लें, पेमेंट चाहे एक साल बाद कर दीजिए, कुछ डाउन पेमेंट देनी होगी, सम कंडीशंस में अप्लाई, इंस्टॉलमेंट्स उसके बाद आप बना सकते हैं। कॉल कर कंफर्मेशन लीजिए 416-206-3200 416-206-3200। कमर्शियल ब्रेक लेते हैं, प्रोग्राम में वापस आएंगे, स्टे ट्यून्ड।

0: Talhabad 647-295-7861. Reconstruction projects, residential and commercial properties, special packages for first-time home buyers. A member of dedicated real estate professional team, Talhabad 647-295-7861. Talhabad 647-295-7861.
1: बहुत खुशबू आ रही है खाने में. ऐसा लग रहा है जैसे घर के पिसे हुए मसालों से बना हो.
2: अरे खुशबू कैसी नहीं होगी, ये हांडी के मसालों का कमाल है जो चुन चुन के इकट्ठे किए गए हैं खास हमारे लिए ताकि ये लज्जत और स्वाद हमें मिल सके.
3: हांडी मसाले, बिल्कुल घर जैसा स्वाद.
4: फॉर होलसेल इंक्वायरी कॉल 416-746-5550-746-5550.
5: अगर आप अपने फ्रेंड्स और फैमिली को कनाडा बुलाना चाहते हैं तो शहबाज अकबर उनकी इंतहाई प्रोफेशनल टीम आपको मुकम्मल कंसल्टेंसी फराहम करेंगे. अगर आप रिफ्यूजी क्लेम करना चाहते हैं या इमिग्रेशन रिफ्यूजी बोर्ड में किसी भी किस्म के अपील करना चाहते हैं, बिजनेस इमिग्रेशन अप्लाई करना हो, स्किल्ड वर्कर क्लास हो, कैनेडियन एक्सपीरियंस क्लास, स्टूडेंट वीजा या सुपर वीजा अप्लाई करना चाहते हो या फिर फैमिली स्पॉन्सरशिप, तो हमारी एक्सपर्ट टीम आपकी मुकम्मल रहनुमाई करेगी. दो लोकेशन से आपको सर्व करते हैं, ईस्ट में मार्कम एंड शेपर्ड, वेस्ट में हाईवे 10 और स्टील्स का इंटरसेक्शन. अभी रब्ता कीजिए 416-855-9464. शहबाज अकबर साहब के रबते के नंबर 416-855-9464. ग्रीन स्टार इमिग्रेशन. कर्ज इंसान का जहनी सुकून छीन लेता है. अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 416-671-0577. जीटी भर में 4 लोकेशन से आपको सर्व करते हैं. मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं. केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे. कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म. अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577.
6: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine-in karein ya take-out. Bachchon aur badon sabhi ki pehli choice, Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer, large tandoori chicken pizza, large cheese pizza, 2 dipping sauce, 3 cans of pop for $24.99 only. For more information and take-out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
7: अपने खुशी के लम्हात को यादगार बनाएं. आईकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं. तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं. इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ. बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा. एम्पल पार्किंग और क्लोज टू हाईवेज. फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन. फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600. क्वींस मैनर इवेंट सेंटर.
5: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं. इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राबता कर सकते हैं. साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा. डेडलाइन इज कमिंग सून. अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं. मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922. इट्स 905-783-1922.
8: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते के नंबर है. मोर देन 2 decade का इनका तजर्बा है. खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए. मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान इकसाद बनवा देंगे. बैंकरप्सी करना है आपने या कॉर्पोरेशन के कुछ मसले चल रहे हैं तब भी आप इनसे रबता कीजिए. सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे. इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल पर बात करते हैं. हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे. मलिक साहब, अस्सलाम वालेकुम.
9: بہت بہت شکریہ ارشد بھائی آپ کو اور ریڈیو پاکستان سن رہے تمام لسنرز کو. جی میری طرف سے السلام علیکم.
8: مرحبا صاحب, آپ نے بھی یقیناً دیکھا ہوگا جو رپورٹ آئی ہے برامپٹن میں, ہائیسٹ ریٹ آف مارٹگیج ڈیلنکوینسیز ہے, کہ مطلب کیا اس سے مراد کیا ہے کہ مارٹگیج نہیں دے پا رہے ہیں, کچھ حالات بہت خراب ہو رہے ہیں, اور یہ کریڈٹ پہ کیا افیکٹ کرتی ہے؟
9: بہت شکریہ ارشد بھائی. بالکل جی, یہ ریسنٹ رپورٹ ابھی آئی ہے ہمارے سامنے کہ برامپٹن از دا ہائیسٹ جو شہر ہے جس میں ہائیسٹ نمبر آف ڈیلیکوینسیز ہیں مارگیج کی. مین ٹو سے کہ مارگیجز جو ہیں وہ ٹائم پہ پے نہیں ہو پا رہی, اور برمپٹن کے جو ریزیڈینٹس ہیں وہ اس میں سب سے زیادہ آگے ہیں. کہ مارگیج جو ہے اب ٹائم پہ پے نہیں ہو رہی, یعنی کہ سچویشن اس قدر خراب ہو چکی ہے کہ دیکھیں اگر تو کریڈٹ کارڈ کی پیمنٹس ہیں, آپ کی کوئی لون کی پیمنٹس ہیں, اگر اس طرف آپ کی ڈیلیکوینسی آتی ہے تو اس کا حل موجود ہے. لیکن اگر آپ نے اپنی مارگیج میں ڈیفالٹ کرنا شروع کر دیا تو آبویسلی ایٹ دی اینڈ آف دا ڈے آپ کو چھت چاہیے, آپ کو اکوموڈیشن چاہیے, اور اگر مارگیج ڈیلیکوینسیز میں آنی شروع ہو گئی ہیں تو ارشد بھائی کیا ہوتا ہے, دیکھیں اگر میری مارگیج کی پیمنٹ ہے $5,500 اور میں نے اس کو بیہائنڈ کر دیا, میری پیمنٹ این ایس ایف چلی گئی ہے, تو یہ $5,500 پہلے تو آٹومیٹکلی 5700 بن جانے ہیں, اور اگر یہ 3 مہینے تک مسلسل یہ کام چلتا رہتا ہے تو 5500 میں تقریباً اتنی ہی اماؤنٹ ہی میرے لینڈر نے وکیل کی فیس کی تگاہ لگا دینی ہے کہ اب آپ 3 مہینے کی مارگیج بیہائنڈ ہو گئی ہے, میں آپ کی پراپرٹی فور کلوجر کے لیے لے کے جا رہا ہوں, اگر آپ اس سے باہر نکلنا چاہتے ہیں تو یہ وکیل کی فیس پے کرے. یعنی کہ وہ ایک چھوٹی سی اماؤنٹ آپ کو کافی زیادہ پینلائز کر سکتی ہے, اور مارگیج آپ کو باہر صورت پے کرنی ہے. اب اس کا کریڈٹ پہ کیسے افیکٹ پڑتا ہے کہ ایسے پہ 2013-2014 تک ایسے ہوتا تھا مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی.
8: اچھا.
9: لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے, یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے.
8: اچھا.
9: پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میرے کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے, اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی جی ہم گارنٹی کرتے ہیں. شرطی میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جس دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے, اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلس پہ اس ٹائم کام کر رہی ہے, تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
8: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے پھر بات کرتے ہیں. تھینک یو, بہت
9: شکریہ. تھینک
8: یو سو مچ. نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں. بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922 ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 FM. پی ایس ایل 11 کے ایلیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں, اسلام آباد یونائٹیڈ کو جو تین دفعہ ٹورنامنٹ جیت چکے ہیں دو رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, چار اوورز میں 37 رنز دیے, دو کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں. اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے انہوں نے کوالیفائی کر لیا ہے.

0: 6th from 1 p.m. till midnight at Maple Banquet Hall, Mississauga.
1: Fashion show, food, music, variety of stalls. Free admission and parking. Call Shella at 647-273-2393.
0: Log on to eventsmyteamof2.com.
2: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts 905-819-1001. 905-819-1001. License number 12374.
3: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
4: प्रोग्राम का ये हिस्सा टीम भट्टी के ताबून से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
5: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम स्टूडियोज में رابطے کے نمبر 416-593-0003 पाकिस्तान लिए चलेंगे माजरा 2-3 मिनट लेट हो गए فرائیڈے تھوڑا سا بزی ہوتا ہے تو اس لیے بعض اوقات ہمیں ایڈز بھی چلانا پورے پڑتے ہیں اور کچھ گفتگو بھی رہتی ہے بلال زمان صاحب اس وقت ہمارے ساتھ موجود ہیں خوش آمدید کہیں بلال صاحب السلام علیکم
6: جی وعلیکم السلام
5: بلال صاحب یوم مئی یک مزدوروں کا عالمی دن ہے پاکستان میں تو منایا گیا یہاں اس طرح سے نہیں منایا جاتا دنیا میں ویسے بہت سی جگہوں میں منایا جاتا ہے مزدور کو اجرت پاکستان میں سنائے بڑھا دی گئی ہے لیکن کیا حقوق کے حوالے سے بھی مزدور یا غریب طبقہ اپنی آواز بلند کر سکتا ہے
6: جی دیکھیں جو تھرڈ ورلڈ کنٹریز ہیں ان کے اندر جو بنیادی ایشوز ہیں وہ ہیں ہی غریب لوگوں کے اور جو مزدور طبقہ ہے اس کو جو ہے وہ سب سے ڈاؤن دا لین جو طبقہ ہے وہ تصور کیا جاتا ہے اور اسی لیے حکومت نے اس کو دیکھتے ہوئے جو مزدور کی اجرت ہے وہ کم سے کم 40,000 روپے جو ہے نا وہ رکھی ہے اور وہ ملتی ہے اور اچھی بات ہے کہ مطلب یہ کم سے کم جو ہے نا وہ ایک ہاؤس ہولڈ کے اندر اتنا ہونا چاہیے کہ وہ اپنی جو بیسک نیسیسٹیز ہیں جو کیا کہتے ہیں اپنا راشن وغیرہ ہے اس کو پورا کر سکے اور باقی ٹھیک ہے کہ حکومت کے بہت سارے پروگرامز جو ہیں وہ بھی ایسے لوگوں کو جو ہے نا وہ کیٹر کرتے ہیں اور حکومت کا جس طرح بینظیر انکم سپورٹ پروگرام ہے اور دوسرے غریبوں کے لیے پروگرام ہے بہت ساری جگہوں پہ حکومت ایسے لوگوں کی ہیلپ کرتی ہے لیکن بہرحال بنیادی حقوق کے حوالے سے جو ہے نا وہ اگر کہیں بھی ہمارے ہم دیکھتے ہیں کہ اس طرح کا کوئی معاملہ ہو جائے آپ کہیں جو ہے نا وہ سیول لٹیگیشن کے اندر یا ایسے کسی معاملے کے اندر یا کسی طاقتور شخص کے ساتھ اگر آپ کا کہیں کوئی ایسا معاملہ ہو جائے تو وہاں پہ ہم نے دیکھا ہے کہ ایک طبقاتی ڈفرنس جو ہے نا وہ ہمیں نظر آتا ہے کہ غریب کو اس طریقے سے جو ہے نا وہ انصاف جو ہے نا وہ نہیں مل پاتا اور جو تکڑا اور طاقتور آدمی جو ہے وہ اپنے اثر و رسوخ کو اور وسائل کو استعمال کرتے ہوئے جو ہے نا وہ بچ نکلتا ہے تو یہ ڈسپیریٹی جو ہے اس کے اوپر بھی ساتھ ساتھ حکومت کو آپ نے اجرت تو اس کی کر دی ہے اچھی بات ہے لیکن معاشرے کے اندر جب تک آپ اس طبقے کو اپ لفٹ کرنے کے لیے اس کو اس غربت سے نکالنے کے لیے اور اسکل پروگرامز اور دوسری چیزیں جو ہے نا وہ آپ نہیں جو ہے نا وہ لے کر آتے تب تک میں نے دیکھا یہاں پہ جو ہے نا اسکلڈ ورکرز جو ہیں ایک تو مزدور طبقہ ہے نا لیکن جن کے پاس اسکلز ہیں ماشاءاللہ وہ تو مطلب یہ کہ مہینے کا 2-3 لاکھ روپیہ جو ہے وہ کمانا ان کے لیے کوئی اتنی بڑی بات نہیں ہے
5: صحیح اچھا ایران جنگ کے خاتمے کے لیے نئی ترکیب سامنے آئی ہے ٹرمپ کا اختیار ایران سے اور جنگ کرنی ہے یا نہیں فیصلہ امریکی کانگریس کرے گی امریکی سیکرٹری نے ایران جنگ کو پہلے ہی ختم قرار دے دیا ہے تو کیا جنگ کا اختیار امریکی کانگریس کے پاس جانے سے امریکہ کو ایران سے نکلنے کا موقع مل جائے گا ویسے صدر ٹرمپ تو کہتے ہیں ایسی کوئی بات نہیں میرا اختیار ہے
6: جی دیکھیں بالکل وہ تو اپنا بہت کچھ جو ہے نا وہ مانتے ہیں لیکن بہرحال جو امریکی قانون ہے وہ تو یہی کہتا ہے کہ اب ان کو جو ہے 60 دن کے اندر اندر اجازت لینی ہوتی ہے چاہے جائے کہ وہ خود جو ہے نا وہ کوئی اور قانون پاس کرنے کی کوشش کریں لیکن ابھی جو ہے نا فی الحال کی سچویشن کے مطابق تو ان کو ایک راستہ جو ہے وے آؤٹ مل رہا ہے خود بھی بہت سارے ذرائع جو ہیں وہ اس بات کا دعویٰ کر رہے ہیں جس طرح ہم نے پہلے بھی ذکر کیا تھا کہ جتنے مذاکرات کی بات ہو رہی ہے جتنا جو ہے نا وہ ذکر ہو رہا ہے کہ جی آ جائیں بات کر لیں فون کر لیں ہم تیار ہیں بیک ڈور رابطے ہو رہے ہیں جو ہے نا وہ چینل کھلا ہوا ہے ابھی ایک دوبارہ جو ہے وہ تجویز بھی پاکستان کے ذریعے جو ہے وہ امریکہ کو بھجوائی گئی ہے تو بہت ساری جو ہے نا وہ لوگوں کا خیال ہے کہ امریکہ خود بھی جو ہے نا اس میں سے اب نکلنا چاہتا ہے और उन्होंने अपने लोगों को वहां पे भी जो है ना, जितने उनके सेनेटर्स हैं और आवाम के अंदर भी वहां पे जो बेचैनी पाई जाती है, वहां पे भी प्राइसेस बड़ी जो है ना वो ऊपर गई हैं, और भी ऊपर जाने की जो है ना वहां पे है, तो वहां पे आपको पता है कि वो तो हमारी तरह नहीं है। वहां पर तो जैसे ही जो है ना थोड़ी सी भी महंगाई होती है तो वो बिल्कुल जो है ना वो लोग सवाल पूछते हैं कि जी क्या जरूरत थी आपको जो है ना ऐसी जंग के अंदर अपना हिस्सा डालने की जिसमें आपका कोई लेना देना जो है ना उसके अंदर नहीं था। तो वो बाहर एक प्रेशर वो भी जो है ना वो अमरीकी आवाम का जो है वो डोनाल्ड ट्रंप के ऊपर है, जिस वजह से वो चाहते हैं कि किसी तरीके से इस जंग से जो है ना जल्द अज जल्द जो है ना वो निकले। तो बहरहाल एक रास्ता जो है उनको जरूर मिला जिसके तहत वो कह सकते हैं कि नहीं मैं तो जंग मजीद करना चाहता था लेकिन अब मुझे कांग्रेस ने जो है ना वो इजाजत नहीं दी, तो इसलिए जो है ना वो हम वायदा करने जा रहे हैं।
5: आप सुन रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम, हमारे स्टूडियोज में रब्ते के नंबर 416-593-0003। पाकिस्तान से बिलाल जमान साहब सीनियर जर्नलिस्ट हैं, इस वक्त हमारे साथ मौजूद हैं, थोड़ी देर में आपकी लाइव कॉल देंगे। इमरान खान साहब की नाहक कैद को 1000 दिन मुकम्मल हो गए हैं। पीटीआई के जनरल सेक्रेटरी सलमान अकबर राजा ने लाहौर प्रेस क्लब के बाहर योम मजदूर रैली से आज खिताब भी किया है। सवाल उनकी तरफ से या हमारी तरफ से या लोगों की तरफ से कि क्या अगले इलेक्शन तक जेल ही अब इमरान खान साहब का मुकद्दर है, और क्या इस हवाले से कोई गैर तहरीरी माहिदा पहले ही पीटीआई की आदत कर तो नहीं चुकी? बिलाल साहब
6: ये देखें जो जाहिरी हालात है ना वो कुछ इसी तरह की पिक्चर पेंट करते हैं। ये मैं ये नहीं कह रहा कि खान साहब जो है वो कोई मतलब उनके इलम में ये बात है, लेकिन बाहर जो लोग हैं जिसमें बैरिस्टर गौहर हैं, सुहेल अफरीदी हैं, ये लोग आए तो बड़े एंथुजियाज्म के साथ थे। आपको याद होगा कि जब अली मिन गंडापुर को हटाया गया था
5: जी बिल्कुल सही,
6: तो लगता था कि अब तो बस मतलब ये कि देखें 2024 नवंबर की तारीख थी जब ये लास्ट जो एहतजाज था, एक बड़ा एहतजाज पीटीआई की तरफ से सामने आया था। उसके बाद तो कोई बड़े जलसे भी जो है वो पीटीआई की तरफ से सामने नहीं आए, केपीके के अंदर कहीं पे वो ऐसा कोई बड़ा क्राउड जो है वो नहीं इकट्ठा कर सके जिसको आप सेलिब्रेट कर सकें। फिर उन्होंने एक वो इमरान खान की रिहाई की फोर्स बनानी थी, उसका जो है ना मतलब क्या उसकी रजिस्ट्रेशन हुई, किसने करवाई, कितने बंदे उसके अंदर रजिस्टर हुए, तो जमा कहते ना जुबानी जमा खर्च जो है वो सिर्फ नजर आता है क्यादत की तरफ से। और अब पीटीआई की अपनी जो मतलब के जो आप कह लें कि कुछ लोग जो इमरान खान साहब के बड़े करीब थे वो अब जो है ना वो सवाल ये उठा रहे हैं कि आया जो क्यादत बाहर मौजूद है जिस तरह के सुहेल अफरीदी हैं और दूसरे लोग हैं, ये चाहते भी हैं कोई तहरीक जो है ना वो रन करना या नहीं जो है ना वो चाहते। अलीमा खान की तरफ से भी हमने जो है ना वो देखा है कि सिर्फ बयानात की हद तक, लोगों को कॉल करने की हद तक जो है वो मामला है, लेकिन कोई इतना सीरियस जो है ना वो देखें 1000 साल का मतलब 1000 दिन का मतलब है कि 3 साल से ऊपर जो है वो खान साहब को जो है ना वो हो गए हैं जेल जेल के अंदर, तो एक बड़ा जो है ना वो टाइम पीरियड है। 4 साल बाद तो वैसी हुकूमत जो है ना वो अपना टाइम पीरियड जो है ना वो पूरा
5: बिल्कुल
6: पूरा कर लेती है।
5: अच्छा
6: तो लगता है कि कोई इस तरह का फॉर्मूला जो है वो ऑलरेडी तय है कि इस इलेक्शन तक जो है ना वो खान साहब बाहर नहीं आएगा।
5: ठीक, अच्छा अभी सोहेल अफरीदी साहब की बात की आपने, वो कहते हैं सूबे को इसके हक की गैस ना मिली तो आवाम के साथ मिलकर एहतजाज करूंगा। उन्होंने मजीद कहा कि खैबर पख्तूनख्वा गैस पैदा करने वाला सूबा होने के बावजूद बदतरीन लोड शेडिंग का शिकार है। क्या सूरत है ओवरऑल, कैसी है, क्या ओवरऑल गैस की केपी में लोड शेडिंग बाकी जगहों से ज्यादा हो रही है?
6: जी देखिये जो इस वक्त गैस की लोड शेडिंग है वो तकरीबन हमने सर्दियों के महीनों में देखा था कि जब गैस की जरूरत ज्यादा होती है, गर्मियों के अंदर हुकूमत की पहली प्रायोरिटी जो है वो इंडस्ट्रीज होती है, और ये हुकूमत पहले ही वाजे कर देती है कि जब सर्दियां आती हैं क्योंकि सर्दियों के अंदर खपत भी ज्यादा होती है और हमारे यहाँ पे सर्दी भी दो महीने तो बहुत ज्यादा पड़ती है, तो उसमें हुकूमत की कोशिश होती है कि लोगों को कम से कम गीजर के लिए और इलेक्ट्रिक हीटर के लिए, मैं खुद मतलब कि जितनी देर भी हम लोग सर्दियों में कोई ऐसी तंगी नहीं थी, लेकिन गर्मियों के आते ही जैसे ही यूजेज कम हुआ है कि अब सिर्फ चूल्हे जलाने हैं आपने और तो कोई आपका और तो कोई मतलब यूज ही नहीं है, तो अब वो चूल्हे जलाने के लिए भी जो है सारा दिन जो है ना वो गैस अवेलेबल नहीं होती, तो वो आपको हैरत होती है कि कहाँ इतनी गैस जो है ना वो चलेगी। लेकिन बहरहाल हुकूमत जो है वो इंडस्ट्री को जो है ना वो प्रायोरिटी देती है, तो जो इंडस्ट्रियल एरियाज हैं उसके साथ जो घरेलू एरियाज जो है ना वो लगते हैं वहां पे सारा सारा दिन भी अवेलेबल है। उसके अलावा जो बाकी मार्केट के जो एरियाज हैं वहां पे जो क्या कहते हैं अपना हुकूमत की प्रायोरिटी होती है कि लोग सिलेंडर वगैरह जो है ना कमर्शियल सिलेंडर वगैरह यूज करें, तो वहां पे जो है ना वो लोड शेडिंग ज्यादा की जाती है, और नॉर्मल एरियाज के अंदर जो है ना वो नॉर्मल जो हुकूमत की एक रूटीन है सुबह 5 बजे से लेके 9 बजे तक, और फिर जो है ना वो 12 बजे से लेके 2 बजे तक, और फिर शाम 5 बजे से लेके 9 बजे तक, ये टाइमिंग है। इस टाइमिंग के अंदर जो है ना वो गैस अवेलेबल होती है।
5: अच्छा वफाकी वजीर तवने अवैस लगारी कहते हैं गुज़श्ता रोज हमें LNG गैस मौसूल हो चुकी है, बिजली की लोड शेडिंग का वो कहते हैं मुकम्मल खात्मा हो गया है। حکومت لوڈ مینجمنٹ کو عوامی ریلیف مینجمنٹ کا نام بھی دیا تھا, تو کیا اس بار حکومتیں عوام کو بجلی کے بلوں میں بھی ریلیف دیں گی لگتا ہے آپ کو؟
6: جی دیکھیں, پچھلے سے پچھلے سال جب یہ نئی پی ٹی ایم کی حکومت آئی تھی تو مریم نواز نے بھی جو ہے وہ وزیر اعلیٰ بنتے ہی ایک اچھے ریلیف کا جو ہے نا وہ اعلان کیا تھا. اور ضرورت ہوتی ہے جب گرمیوں کا مہینہ آتا ہے تو آپ کو پتا ہے کہ لوڈ جو ہے وہ بڑھ جاتا ہے, نہ چاہتے ہوئے بھی پنکھے لائٹیں اور یہ مطلب یہ کولر وغیرہ یہ چیزیں جو ہے نا وہ چلتی ہیں, تو جو آپ کا جو کنزیومر ہوتا ہے جو اپنے کوشش کرتا ہے کہ اس کا بل 100 یونٹ سے 200 یونٹ سے کم رہے, وہ بھی جو ہے نا وہ نہ چاہتے ہوئے اس کو اس سے جمپ جو ہے نا وہ کرنا پڑتا ہے, اسے باہر نکلنا پڑتا ہے, اور اس سے آپ کا جو بل ہے وہ ایکسپوننشلی جو ہے نا وہ آپ کا وہ زیادہ آتا ہے. تو اب حکومت جو سولر کی نئی پالیسی لے کر آیا ہے وہ بھی بڑی عجیب ہے کہ ایک طرف جو ہے وہ سولر صارفین جو ہے وہ آپ کو 4000 میگا واٹ جو ہے وہ بجلی مفت اور سستی جو ہے نا وہ پیدا کر کے دے رہے ہیں, لیکن اس کا بھی سارا بوجھ جو ہے وہ اپنے صارفین کے اوپر جو ہے نا وہ ڈالا ہوا ہے کہ وہ جو آپ کو 4000 میگا واٹ مل رہا ہے وہ آپ 13 روپے یونٹ میں ان سے خرید رہے ہیں, اور آگے عوام کو وہی جو یونٹس ہیں وہ 40-40 روپے میں جو ہے نا وہ دے رہے ہیں. تو اگر کم سے کم جو ہے نا وہ آپ اتنی کمائی جو ہے وہ لوگ وہاں سے کر رہے ہیں تو اس کے ذریعے جو ہے وہ عوام کو کوئی نہ کوئی ریلیف جو ہے وہ ضرور ملنا چاہیے.
5: کالز کی طرف چلیں گے جناب. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. فرسٹ کالر ہے 6910. آپ آن ایئر ہیں سر. 6910 آپ آن ایئر سر, بات کیجیے.
7: مارننگ مٹر صاحب.
5: جی وعلیکم السلام.
7: بہرحال ہے یہ کہ دن بہ دن گیس کے پرائسز بڑھتے ہی چلے جا رہے ہیں, یہ تو بڑی ایک عجیب سی تجربہ کیا گیا ہے پوری دنیا میں, خیر یہ پہلی دفعہ نہیں ہو رہا, ہم تو خیر اس سے وہ سنبھالا ہے. یہ ہمیشہ ریپبلکن جب بھی بیٹھتے ہیں کوئی نہ کوئی نئی جنگ چھیڑتے ہیں, ایک ہسٹری ہے تو, اور اس کا سب سے زیادہ نقصان غریب ملکوں کو ہوتا بہت ہے. یہ کہ لگتا ہے یہ غربت کی جگہ غریب ختم کرنے کے چکر میں لگے رہتے ہیں نئے نئے, حالانکہ پوپ نے بھی بڑا اچھا اسٹیٹمنٹ دیا تھا کہ بگاڑنے میں تو سیکنڈ لگتے ہیں لیکن بنانے میں کئی سال لگ جاتے ہیں, لیکن اللہ تعالیٰ ان لوگوں کو بھی ہدایت دے جو کہ اس ٹائپ کے لوگ ہیں. اور پاکستان کے حوالے سے تو پھر وہی ہے کہ ہاں کچھ بہتری نظر آئی تھی, لیکن اب ہے یہ کہ جب تک یہ جنگ کے آثار ختم نہیں ہوں گے, اور اللہ کرے پاکستان کم از کم اس میں اپنا ایک فائدہ تلاش کر لے گا ایٹ لیسٹ کہ جو انہوں نے ایران سے راہداری کھولنے کی کوشش کی ہے, تو یہ ایک اچھا ہے کہ کم از کم پاکستان کو امریکہ سے یہ تو توقع کرنی چاہیے کہ بھائی ٹھیک ہے آپ کو لڑنا لڑتے رہے, لیکن ہمارے لیے یہ پری ہینڈ دے دے کہ ہم کم از کم ایران سے اپنے تیل کی سپلائی اور گیس کی سپلائی لے لیں. تو میں سمجھتا ہوں شاید ابھی جو لگ رہا ہے کہ فی الحال جو گیس اتنی پیٹرول اتنا مہنگا ہوا ہے لیکن پاکستان میں اس جیسی قیمتیں نہیں پڑی, تو یہ ایک اچھی بات ہے کیونکہ انڈیا میں بھی بڑھنے کے بڑے چانسز ہو گئے خبروں میں آیا تھا, اور پوری دنیا بھی یعنی کہ یہاں تو خیر جو ہو ہی رہا ہے گیس کی پرائسز, اور ایون امریکہ کا بھی یعنی کہ خبریں آ رہی ہیں کہ ڈالر پر گیلن, تو یہ تو بہت بڑا
5: وہ ہے. تھینک یو سر, بہرحال بہت شکریہ, اللہ تعالیٰ جو ہے ٹھیک. تھینک یو. 7997 سر آپ آن ایئر ہیں. 7997
8: کیسے ہیں آپ؟ ٹھیک
5: جی, شکریہ سر. تھینک یو.
8: میں ایک دو بات پوچھنا چاہوں گا. ایک تو میں یہ پوچھنا چاہتا ہوں کہ سالسی کا سالس جو ہوتا ہے جو میڈیٹر ہوتا ہے وہ انسان ہوتا ہے یا وہ آرگنائزیشن ہوتی ہے جس کی اپنی دونوں طرف بڑی گریپ ہوتی ہے, وہ دونوں کو سمجھاتی ہے کہ بھائی یہ نہیں ایسے کرنا ہے اور کسی ڈیسیشن پہ لاتی ہے. تو ایک تو سالسی ہوتا ہے اور ایک ہوتا ہے وہ میسنجر ہوتا ہے کہ ادھر کا میسج پکڑا اس کو پہنچا دیا, اس کا میسج پکڑا ادھر پہنچا دیا. میرا سوال یہ ہے کہ ہم نے کافی ہم بہت دفعہ پاکستان میں لوگوں کے لیے مشکلات کھڑی ہو جاتی ہے گورنمنٹ کی غلط پالیسی کی وجہ سے. اب یہ 10-15 دن یا 20 دن جتنے بھی دن اسلام آباد بند رہا ہے یہ تو وہ کنٹری والے ہی جانتے ہیں کہ ان کے ساتھ کیا ہوا ہے. باقی جو یہ گیس ویس کا جو معاملہ ہے ابھی جو بتا رہے ہیں کہ 15 یا 13 ڈالر کا یہ روپے کا لیتے ہیں اور 40 روپے کا دیتے ہیں, تو کیا یہ اسٹیٹ پبلک کے لیے, کیونکہ ابھی یہ مزدوروں کا دن منانے لگے ہیں یہ, تو سب سے بڑی بات تو یہ ہے کہ آپ اپنے ملک میں انصاف اور اپنے ملک میں اپنے لوگوں کے لیے ایماندار ان کے ساتھ نہیں ہے تو آپ باہر جا کے لوگوں کی نیگوسیشنیں کراتے پھر رہے ہو, پہلے اپنے ملک کو تو ٹھیک کر لو. ایک تو بات یہ تھی. دوسری آخری بات میں جو کہنا چاہوں گا کہ جو بھی لوگ ہیں اس میں یہ جو ابھی جو بھی کنٹری میں جو کچھ ہو رہا ہے اس کا ذمہ دار پولیٹیکل گورنمنٹ ہے یا فوج ہے, اگر کچھ نہیں ہوتا پرابلم صحیح ٹھیک نہیں ہوتا. یہ میں نے اب یہ سوال پوچھا ہے, میں نے جواب دے دیا.
5: کسی کو وہ ایک منیر نیازی کا شعر ہے किसी को अपने अमल का हिसाब क्या देते, सवाल सारे गलत थे, जवाब क्या देते। 5794 सर आप ऑन एयर हैं। 5794
7: अस्सलाम वालेकुम जनाब। बट्टे साहब ये देखें, जब तक ये जंग लगी है ना, इसमें मसाइल तो होंगे और इन मसाइल में अल्टीमेटली मैं ये कह रहा हूँ कि गवर्नमेंट को चाहिए कि ज्यादा से ज्यादा भाई उनको रिलीफ देना चाहिए, लेकिन गवर्नमेंट की भी कुछ मजबूरियां हैं, IMF भी है। और सबसे बड़ी बात जो है, देखें पाकिस्तान के कम अज कम कहने पे चले सीज फायर तो हुआ है ना भट्टी साहब, ये तो दुनिया तस्लीम कर दी है ना कि चले सालसी। अब ये सालसी देखे, शायद ईरान को तो हम मना ले, अब अमेरिका को मनाना तो बड़ी मुश्किल बात है। तो बात वही होगी जो आपस में बैठ के इन लोगों ने अपनी शरायत तय करनी है। और पाकिस्तान का मसला है कि वो हमेशा इंशाल्लाह पाकिस्तान की बेहतरी और हमायती करेगा ईरान की। तो बाकी रह गई बात भट्टी साहब, इसमें हम ये कभी भी नहीं कहते कि जनाब पाकिस्तानी गवर्नमेंट लोगों के साथ, लेकिन अब यहाँ देख ले, अब यहाँ नहीं, कल भी आपने बताया तकरीबन 400 रुपए के मुतरादब हमारा भी पेट्रोल हो गया, अब हमारा क्रूड ऑयल भी है, हमें क्या गवर्नमेंट कैनेडा ने दिया है, कुछ नहीं। ये देखें, ये सरमायादार जागीरदार, इनका नुकता नजर और इनका लूटने का वारदात तरीका एक ही होता है। बाकी रह गई भट्टी साहब, हाँ साहब ने तमाम पते अपने जो है ना वो इस्तेमाल कर लिए हुए हैं। अब एक ही बात है, अब वो भीख मांग रहे हैं अदालत से, यार कभी मुझे जमानत दे दे, मैं थोड़ी की देर के लिए बाहर आ जाऊं। भट्टी साहब कब से मैं कह रहा हूं, पॉलिटिशियन वही होता है जो अपने आप को बचाता है, अपनी पार्टी को बचाता है। नवाज शरीफ आपके सामने मिसाल है, 3 दफा क्या उसके साथ इससे ज्यादा नहीं ज्यादती की गई। यार जिस वक्त 2 रुपए की रोटी और 5 रुपए का जनाब आपको मुख्तलिफ चीजें मिल रही थी, 30 रुपए 40 रुपए 50 रुपए आपको चीनी मिल रही थी, उसके साथ मुल्क के साथ बगाड़ किया गया ना, और जिन लोगों ने किया आज वो उसी पे परेशान है और पेशेमान है। तो इसलिए सियासत करनी चाहिए, मुल्क के खिलाफ जो लोगों का, इंडिया हो जाए, इसराइल हो जाए या अफगानिस्तान, जो उनका नुकता नजर है उससे हट के सियासत करें, सियासत में वापस आए और अपने आप को बचाएं, अपने फॉलोअर्स को बचाएं।
5: थैंक यू,
7: इतना ना करें।
5: थैंक यू, बहुत शुक्रिया। 5415 सर आप ऑन एयर हैं। 5415 वालेकुम सलाम सर जी। वालेकुम सलाम जनाब, मैं आप डिस्कनेक्ट हो गया, चॉइस साहब आप डिस्कनेक्ट हो गए, दोबारा कॉल कर लें। अच्छा हमारे पास 3001 आप बात करना चाहेंगे, 0010 लास्ट 4 डिजिट 0010।
9: सर मेरा आपके सामीन से और आपसे ये सवाल है और बिलाल साहब से कि सब लोग कहते हैं कि लोड शेडिंग होती है, बिल्कुल होती है, लेकिन IPP के मालिक कौन है, कभी आपके किसी सामीन ने बताया
5: तो
9: है
5: कि सर, बताया तो वो सारे वही बड़े लोग ही हैं सर, IPP के मालकान भी,
9: उनके नाम बड़े के नाम तो पता लगने चाहिए ना,
5: सबके जिम्मे लगाते हैं सर कि वो उनके नाम बताएं। ठीक है सर, थैंक यू, बहुत शुक्रिया। 6141 सर आप ऑन एयर हैं। 6141 अच्छा, 5415 वापस आ गए सर, आप बात कीजिए। 5415 आज जरा जल्दी कीजिएगा, टाइम थोड़ा कम है मेरे पास। 5415
10: अस्सलाम वालेकुम, मैं सिर्फ दो बातें करूंगा।
5: जी जी,
10: पहली बात तो ये है कि हमारी तरह उन मुल्कों में गवर्नमेंटों पर प्रेशर होता है। भट्टी साहब आप मुझे बताएं कि कनाडा में कितने महंगाई के खिलाफ जुलूस निकले हैं, कितने मदारे हुए हैं, आप मुझे बताएं अमेरिका में कितने मदारे हो रहे हैं, लोग कितने सड़कों पर बैठे हुए हैं दिन रात। और डोनाल्ड ट्रंप तो वो बंदा है जिसकी उम्र 87 ईयर है और उसने अगला इलेक्शन भी नहीं लड़ सकता, वो उस पर क्या आवामी सोशल मीडिया का दबाव होगा भाई। यार ये बातें मैं कहता हूँ ना, जब मैं भट्टी साहब कहता हूँ कि नियत का फतूर है, तो फिर ये नियत का फतूर इन चीजों से नजर आता है कि बंदे का हर वक्त अपने आप को अपने सर में जो मट्टी डालने वाला हालत है ना, इन लोगों को इस चीज से निकलना चाहिए। और एक बात भट्टी साहब, एक बात मुझे सिर्फ एक छोटी सी बात करके खत्म कर रहा हूँ बात। भट्टी साहब देखें, या तो आप किया करें तबसरा, मतलब तबसरा रोज वही बात, आप एक पार्टी बन के जब बैठ जाते हैं ना तो फिर हमें भी जवाब देना पड़ता है, हम मजबूर होते हैं, हमें और बात करनी पड़ती है, हमें और बात करनी पड़ती है। मैं आज आपसे ये बात करूं कि आप तबसरा करें, हम आपकी ज्यादा रिस्पेक्ट करेंगे।
5: मुझे कह रहे हैं,
10: और आपका भी कद बड़ा होगा।
5: मुझे कह रहे हैं, किसी को कह रहे हैं
10: नहीं, आज जो तबसरा करते हैं भाई, आप तो सवाल करते हैं।
5: ठीक है, थैंक यू। 8156 आप ऑन ले रहे हैं। 8156
11: हेलो
5: जी जी आप बात जल्दी बात कीजिए।
11: देखिए आईपीपी का तो सबको पता है किसके 52% तो गवर्नमेंट के अपने 28% सरमाएदारों के पाकिस्तानी बाकी 8% चाइना के 7% को गल्फ के लोगों के कुछ और तो वो तो है नाम भी सबको पता है मियां मंशा के चार हैं शहबाज शरीफ के लड़के सलमान शहबाज का भी एक है
5: अच्छा क्या सर आज आपने बता दिया ठीक है सर थैंक यू ब्रदर थैंक यू
11: जांगी
5: तरीन भी अच्छा ठीक है हो गया ठीक है सर जी आज टाइम थोड़ा कम है मैं तो बाकी कॉल 6141 सर आप ऑन ले रहे हैं 6141
12: अस्सलामुअलैकुम पंडित साहब
5: जी वालेकुम सर
12: पंडित साहब शहबाज शरीफ साहब ने कहा था कि सर मुंडवाते ही ओले पड़े जब हुकूमत में आए थे ना ऊपर से फ्लड आ गया फिर जंगे आ गई फिर एक बाजू में जंग फिर दूसरे बाजू में जंग देखें दुनिया भी जानती है कि ये पाकिस्तान अगर आज बांध के कुटाई करता है ना तो अगर इसे एनर्जी सस्ती मिल गई तो इसे संभालेगा कौन तो अपनी हुकूमत पे ट्रस्ट करना चाहिए और इंशाल्लाह पाकिस्तान जिंदाबाद
5: थैंक यू 9558 आप बात करना चाहेंगे 9558 अच्छा चलिए आप सुन रहे हैं विलास साहब मैंने बरसबीले तस्करा जो है वो उनका मुनीर नियाज़ी का शेर कह दिया था तो भाई के सवालों के जवाब देना चाहेंगे आप
6: नहीं नहीं वो तो जो है ना क्या कहते हैं अपना सवालों के जवाब अपनी जगह पे लेकिन बहरहाल हमारा बहुत सारे मामलों के अंदर जो तजिया होता है देखें जब आप ग्राउंड रियलिटीज को जो है ना वो देखते हैं ना अभी भाई ने बात की महंगाई की और एहतजाज करने की देखें एक जो है ना वो लेवल होता है उसको आप क्या कह लें कि जब पानी जो है ना वो सर से जो है ना वो गुजर जाता है
5: ठीक
6: तो अभी जो है ना वो देखेंगे वो स्टेज जो है ना वो ठीक है कि हम हकूमत की भी जो है ना वो सपोर्ट अपनी जगह पे होती है लेकिन जब आप देखते हैं कि हकूमत अपनी अयाशियां जो अपने मामलात हैं उनको जो है ना वो नहीं कवर करती और सारा का सारा बोझ जो है सिर्फ आवाम के ऊपर ही डाल देती है तो फिर जो है ना वो बाहर एक जो है ना सवाल जो है ना वहाँ
5: और सर थैंक यू वेरी मच बहुत शुक्रिया वीकेंड है आप भी दो दिन रेस्ट कीजिए मंडे इंशाल्लाह आपसे मुलाकात होगी थैंक यू बहुत शुक्रिया
6: जरूर थैंक यू
5: एंड लिसनर्स आपकी कॉल्स का बहुत बहुत शुक्रिया आपसे इजाजत चाहेंगे दुआ में रखिएगा याद हौसला निहारना हौसला भी खोने की चीज एंड ऑलवेज फॉलो योर हार्ट क्योंकि सब अच्छे की आवाज

0: Radio Pakistan Toronto CMR 101.35 studios mera contact number 416-593-0000 har shakhs ek shikayat ye karta hai ki apno ne jo hai wo dhoka diya aur gairon se kya shikayat kare aap kya is sawal se keh sakte hain gair bhi utna hi kuch karte hain jo apne karte hain waise kehte hain apna hota to wo chhau mein marta hai lekin aajkal mein khal iske thoda sa ulat ho gaya 7:30 hamare studios ki ghadiyon ke waqt liye chalenge aapko canadian shed lunch ki taraf shop ke liye pesh karte hain mani
1: News के लिए मदामतिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
2: Good evening, you're listening to Radio Pakistan Toronto. This is Meewani with local updates. A man who caused a car crash that killed three siblings last year has been sentenced to 8 years in prison minus the time he has already served. Toronto Fire Chief Jim Jessop said crews are working on putting out a alarm fire at 11 Thorncliffe Park Drive, which was the site of weeks-long fire that displaced hundreds of residents in 2025. 4 Canadians are confirmed to be on board a cruise ship on Atlantic Ocean where the suspect outbreak of the rare hantavirus has killed 3 passengers and left 3 other people seriously ill. A Toronto woman who says she is desperate to die has filed an emergency motion with the Ontario Superior Court of Justice to receive a medical-assisted death for a sole underlying condition of a mental illness. Police in Durham region are investigating after 3 homes were damaged in what authorities described as an arson that took place in Pickering early Sunday morning. The federal government said Monday it will put $1.5 billion towards tariff relief in response to the United States expanding the range and the depth of its metal tariffs. Alberta's Paris movement have reached new milestone as organizers delivered what they say are more than 301,000 signatures calling for provincial voting on leaving Canada. 36% of Canadian restaurants operating at a loss or breaking even. The Ford government is introducing legislation cracking down on drug use on public transit while also targeting illegal drug production. Toronto is escalating its fight against negligent landlords as Toronto Mayor Olivia Chow says long overdue repair, pest control and safety work are finally underway at 500 Dawes Road, one of the city's most notorious neglected rental buildings. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
0: कनेडियन इंग्लिश हेडलाइंस आपके लिए वानी पेश कर रही थी आप सुन रहे रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम पीएसएल का फाइनल पेशावर जलमी ने हैदराबाद किंग्समैन को 5 विकेट से हरा कर जीत लिया दूसरी मरतबा जलमी जो है वो चैंपियन बनी है 9 साल के बाद ये टाइटल जीता है 130 रन का हदफ दिया था 16वें ओवर की दूसरी गेंद पर 5 विकेट पर जलमी ने पेशावर जलमी ने ये जो है विकेट स्कोर पूरा कर लिया और पहली विकेट 6 रन पे गिर गई थी मोहम्मद हारिस 6 रन बनाकर आउट हुए टीम की दूसरी विकेट 7 पे गिरी बाबर आजम 0 पर आउट हुए और मेखल शायद पहली दफ़ा इस सीरीज़ में 0 पर आउट हुए हैं और तीसरी विकेट 33 चौथी 40 पे गिरी कौशल मेंडिस 9 और माइकल 4 रन बनाकर जो है वो आउट हुए माइकल ब्रेसवेल अच्छा 5 विकेट पे एरन हार्डी और अब्दुल समद ने जिम्मेदारा बैटिंग की 85 रन की पार्टनरशिप बनाई और फिर तकरीबन वो आखिर में बाउंड्री पे आउट हुए अगर ना शायद वो छक्का होता तो उस वक्त ही मैच खत्म हो जाता एरन हार्डी ने प्रेशर में 36 बॉल्स पे अपनी 50 मुकम्मल की 56 रन बनाकर नॉट आउट रहे अब्दुल समद ने 48 रन बनाए फरहान यूसुफ ने विनिंग शॉट लगाया और 9 साल बाद अपनी टीम को पीएसएल जितवाया मोहम्मद अली ने 3 आकिफ जावेद और हनैन शाह ने 1-1 विकेट हासिल की और पेशावर जलमी ने टॉस जीतकर हैदराबाद किंग्स को पहले बैटिंग की दावत दी थी शुरू बहुत अच्छा था उनका पहले 6 ओवर में शायद 70 से ज़्यादा स्कोर उन्होंने कर लिया था लेकिन फिर 2 रन आउट हो गए उनके और फिर शायद 5-7 रन के अंदर ही 4 जब इनकी विकेटें गिरी हैं उसके बाद वो कुछ संभल ही नहीं पाए और मैक्सवेल 0 पर पहली बॉल पर आउट हो गए साय में 54 रन उन्होंने बनाए माँ सदाकत 11 मार्नस लेबिशन कप्तान 20 रन बनाकर आउट हुए उस्मान खान ने 8 रन बनाए और 72 पर चौथे खिलाड़ी इरफान नियाजी थे सिर्फ 1 रन बना के आउट हुए मैक्सवेल भी कोई रन नहीं बना सके वो भी 72 पर आउट हो गए कुशाल परेरा जो है वो भी 1 रन बनाकर जो है रन आउट हो गए इस तरह 73 पर उनके 6 खिलाड़ी आउट हो गए थे उसके बाद वो संभल ही नहीं पाए हार्डी को मैन ऑफ द मैच करार दिया गया उन्होंने 50 बनाई और 4 विकेट भी लिए उन्होंने सुफियान मुकीम को टूर्नामेंट का बेहतरीन खिलाड़ी करार दिया गया बेस्ट बैटर बाबर आजम बेस्ट बॉलर सुफियान मुकीम बेस्ट ऑलराउंडर शादाब खान को दिया गया बड़े करोड़ों की तादाद करोड़ों की रकम जो है इनको दी गई बहुत ज़बरदस्त इम्प्रेसिव जो है वो इनकी क्लोजिंग सेरेमनी थी بہت سی فائر ورکس بھی تھا اور بہت ڈفرینٹ قسم کا ایک بال کے نیچے وہ خاتون جو ہیں وہ لے کر آئیں ٹرافی, بڑا زبردست جو ہے وہ, اور شاید 32,000 سے زائد لوگ جو ہیں وہاں پہ موجود تھے, اور بہت زبردست سی پی ایس ایل بڑا کامیابی سے, گو کہ آخری 2-3 میچوں میں ہی شاید شائقین آئے تھے, لیکن بہت زبردست جو ہے آخری میچز جو ہے زبردست رہے, اور پشاور زلمی ایک بار پھر چیمپئن بنی ہے. لیٹس سی اب آگے. اچھا, اس کے فوراً بعد ہی دو پلیئرز ایسے تھے, باقی پوری ٹیم بنگلہ دیش جا چکی تھی ٹیسٹ سیریز, وہاں دو ٹیسٹ کھیلنے بنگلہ دیش کے ساتھ, اور پھر دو پلیئرز ہمارے جو ہیں وہ خرم شہزاد اور بابر اعظم جو ہے وہ بھی بنگلہ دیش چلے گئے ہیں, اور اب 8 تاریخ کو پاکستان اور بنگلہ دیش کے درمیان پہلا ٹیسٹ ہوگا. بہت لوگوں نے تنقید بھی کی بابر اعظم پہ, شاید ابھی بھی کچھ تنقید کر رہے ہیں, لیکن لگتا ہے ایسے ہی ہے کہ شاید بابر اعظم نے اپنی فارم جو ہے واپس جو ہے وہ آ گئی ہے, اور کلاس کہتے ہیں پرماننٹ ہوتی ہے, فارم جو ہے وہ ٹیمپرری ہوتی ہے, کلاس بابر اعظم کی ایسی ہے کہ شاید وہ بہت پرماننٹ ہے. 4165930003 ریڈی پاکستان ٹورانٹو سی ایم آر 101.3 FM. مرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
3: You are listening to Radio Pakistan Toronto.
1: یاد رکھیں, اگر آپ کسی بھی کرمنل افنس میں چارج ہو گئے ہیں یا آپ کو کوئی بھی فیملی لا کا مسئلہ ہے جیسے کہ پراپرٹی ڈیویژن, اسپاؤزل سپورٹ, چائلڈ کسٹڈی اینڈ ایکسس, یا آپ کا کوئی سول لٹیگیشن کا معاملہ ہے, کمیونٹی کے جانے پہچانے اور تجربہ کار لائر طاہر مجید سے رابطہ کیجیے 6478384773. قانونی معاملات کے لیے ان سے رابطہ کیجیے جو قانون کو مکمل طور پر جانتے ہیں. فار آل یور لیگل میٹرز کال طاہر مجید 6478384773.